यहाँहरू समक्ष मैले प्रस्तुत गरे अब कि तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले प्राचीन बरिनामृगको राजाको संक्षिप्त जीवनको वर्णन विस्तार र आखिरमा हिंसात्मक दंगले आफूलाई पार्ने नक्सानीको बारेमा यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
2: घरायती प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 15 गते बिहीबार, अक्टोबर 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवाको भोटेकोसी बाढीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
1: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
0: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो। पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
1: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी। फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा। लाटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
0: र विशौं एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन। काशीमै सीमित रहेर फर्कियो क्रान्ति र कबड्डीको टोली। गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटे कोशी बाढ़ीपछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
1: सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37औं बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डाक्टर धर्मराज प्रेती,
2: हालको खोज तथा उद्धार सर्च र रेस्क्यूको जुन अपरेशन छ यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अर्थात पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ। यसमा र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
1: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षतिविक्षत विच्छेद शव पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसेस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसबीच हाल भारतबाट 19, चीनबाट 15, दक्षिण कोरियाबाट 3 डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 र सिंगापुरबाट 2 समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिस भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
0: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15-16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20,98,00,000 रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2,45,51,00,000, अन्य बीमा अन्तर्गत 299 दावीमा 1,36,85,00,000 र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22,52,00,000 रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
1: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असो 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्य र हिलाम्य हुँदा यात्रुलाई सास्दै
3: न्युज लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ बोई हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलो लेवार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
1: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रिबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन, र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूत पूर्ण एकता देखिएको छ, तर नेतृत्व प्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती, बेलचा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वोच्च गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31 अर्ब 73 करोड़ शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने तितोपत्र ब्रोकरलाई 4 वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकैसँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटै गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिकामा पनि देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा एक महिला, एक बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नुभएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नुभएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल सञ्चालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्ना नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अप्नाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्र संघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखी प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइचुई र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हात स्पिनर ललित राजवंशी आईसीसी T20 आई बलिङ वरियतामा एकैपटक 38 स्थान पड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी T20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भले नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
8: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्रेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पाटी सड़क 10 वर्षदेखि धुलाम्मी र हिलाम्मी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
10: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ्दै गएसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
11: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
10: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत।
3: न्यूज लाग्यो अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानै भरि सेतै सेतै यो मुदोङ बोइरी सक्नु। लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन। गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
10: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट।
12: चार किलोमिटर चाहिँ कालो पत्री अथवा डिज पेमेन्टको बाट भनौँ जोइन्ट खालको छ। त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालो पत्रीले पनि हुने खालको छ, अब कहीँ चाहिँ धरान गर्नु पनि छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मङ्सिरसम्म गर्ने यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
10: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालो पत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ। चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बु लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रसुवाको भोटेकोशी बारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
0: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
1: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गी पुल चुडियो, पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
0: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
1: र खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2-9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड रहेको छ र त्यही भीड नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ, मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 0105202667।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा।
8: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

99.6 MHz को बिहान 6:35 बजे समाचार सेरोफेरोमा शर्मिला साक्यको नमस्कार। तपाईं प्रसारण एफएम ब्याण्डको 99.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 99.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: कोटीको चिपाड़ी प्रभावितको हेलिकप्टर उद्धारमा 15 अर्ब खर्च भएको कुरा गलत रहेको गृहमन्त्रीको भनाई। संघीय संसदका दुवै सदनको बैठक आज बस्ते प्राकृतिक स्रोत आयोगको प्रतिवेदनदेखि विभिन्न विधेयक सम्मको छलफल हुने। धादीको जलमुखी गाउँपालिका 3 मैलीकोटमा 4 खड्ग देवी भलिबल कप हुँदै विजेतालाई 50,000 रुपियाँ पुरस्कार। अब समाचार विस्तारमा, नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर 2 क्षेत्रीय अधिवेशनको निर्वाचन सम्पन्न भएको छ। बुधबार बिहान 10 बजेदेखि शुरू भएको मतदान साँझ 5:30 बजेसम्म हुँदा पनि कुल 1,790 क्षेत्रीय प्रतिनिधि मध्ये 1,758 मतदाताले मतदान गरेका छन्। मतदानका क्रममा बिहानैदेखि नै प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। दिउँसो 3:30 बजेसम्म मात्र 1,400 प्रतिनिधिले मतदान गरिसकेका थिए। क्षेत्रीय अधिवेशनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश प्रसाद धमला लगायतका नेताहरूको सहभागिता रहेको थियो। यस क्रममा कांग्रेस युवा नेता प्रकाश श्रेष्ठले अबको कांग्रेसलाई स्पष्ट दृष्टिकोणसहित अघि बढ़ाउँदै समुदायमा भिज्ने र जनतासँग प्रत्यक्ष जोड़िने कांग्रेस निर्माणमा जोड़ दिनुपर्ने बताउनु भएको छ। क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी भइरहेको छ। गृहमन्त्री सुदन गुरूङले रसुवाको भुटेकुसी बाढ़ी प्रभावित नागरिकको हेलिकप्टर उद्धारमा 15 अर्ब रूपियाँ खर्च भएको भन्ने कुरा सत्य नरहेको बताउनु भएको छ। बुधबार सिंहदरबारमा संचारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरूङले हालसम्म हेलिकप्टर उद्धारमा 14-15 करोड़ रूपियाँ खर्च भएको विवरण प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धार खर्चको विवरण नेपाली सेनाबाट आउन बाँकी रहेकाले कुल खर्चको अन्तिम विवरण प्राप्त हुन सकेको छैन। गृहमन्त्री गुरूङले सरकारको विगत प्रभावित नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताउँदै विपदक प्रति कार्यमा भएका कामको गम्भीर समीक्षा गरिने पनि जानकारी दिनुभयो। यस्तै नुवाकोट लगायतका स्थानमा सुत्केरी गर्भवती महिला तथा बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा उत्पन्न भएको अस्वस्थता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले बताउनुभयो। उद्धारमा 15 अर्ब रूपियाँ खर्च भएको भन्ने विवरणबारे स्पष्ट पार्दै गृहमन्त्री गुरूङले हालसम्म प्राप्त बिल सहितको विवरणमा खर्च करिब 14-15 करोड़ रूपियाँसम्मको र नेपाली सेनाको खर्च विवरण आउन बाँकी रहेको उल्लेख गर्नुभयो। संघीय संसदका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे सिंहदरबार स्थित संसद भवनमा बस्न लागि हो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पालिन्द शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमा समितिको प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेले कर्मचारी संचय कोषको 10 संशोधन, नागरिक लगानी कोषको 3 संशोधन तथा भुक्तानी तथा फसचोट सम्बन्धी पहिलो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्या र सामाजिक सुरक्षा मन्त्री सीता भादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिने कार्यक्रम छ। बैठकमा प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची रहेको छ। साथै सार्वजनिक नीति तथा प्रत्यायोजित विद्यान्मा समितिमा सभापति पूजा चौधरीको समितिले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यसैबीच आज कृषि तथा प्राकृतिक स्रोत समिति र विद्यायन व्यवस्थापन समितिका बैठक पनि बस्दैछन्। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान 8 बजे बस्नेछ, जसमा कृषि मन्त्री र सचिवलाई बोलाएको छ। त्यस्तै बिहान 11:15 बजे बस्ने विद्यायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी चलिरहेको बेला पूर्व सभापति शेरबहादुर देवा पक्षले छुट्टै अधिवेशन तालिका सार्वजनिक गरेको छ। देवा पक्षले ओडा, पालिका, क्षेत्रीय तथा प्रदेश र जिल्ला अधिवेशनका लागि छुट्टै छुट्टै मिति तय गरेको जनाएको छ। यससँगै कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनलाई लिएर गतिविधि तीव्र बनेको छ। यसैबीच कांग्रेसको अधिवेशनमा क्रममा विभिन्न स्थानमा विवाद र जपड़का घटना पनि आएका छन्। केही ठाउँमा प्रतिनिधि छनौट तथा नेतृत्व चयनको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अधिवेशन स्थलमा कुटपिट समेत भएको विवरण सार्वजनिक भएका छन्। यता प्रधानमन्त्री बालिन्द शाहले देशमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाको तयारी अगाडि बढ़ाउन चासो देखाउनु भएको छ। कृषि उत्पादन बढ़ाउन र मलको अभाव तथा बाह्य निर्भरता घटाउन नेपालमै कर कारखाना स्थापना गर्ने विषयमा सरकारको तयारी अघि बढ़ाउने बताएको छ। मल कर कारखाना स्थापनाका लागि आवश्यक सम्भाव्यता लगानी र प्राविधिक विषयमा अध्ययन तथा छलफल अगाडि बढ़ाउने तयारी सरकारको रहेको छ। सर्वोच्च अदालतले नागरिक बचाओ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा पसाईलाई थुनामा राख्नुको कारण माग गरेको छ। बन्दी प्रत्याक्षीकरण रिटमा बुधबार सुनवाईपछि न्यायाधीश हरिप्रसाद फुलियाले एकल इजलासको नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौँ समेतका विपक्षी निकायसँग लिखित कारण पेश गर्ने आदेश दिएको हो। पसाईको हकमा उहाँकी श्रीमती उमा पसाईले मंगलबार सर्वोच्च अदालत बन्दी प्रत्याशकरण रिट दिएकी थिइन्। काठमाडौँ अदालतले पसाईका 3 दिन थुनामा राखेर अनुसन्धान गर्ने सोमबार प्रहरीलाई अनुमति दिएको थियो। साइबर ब्यूरोको टोलीले पसाई भक्तपुर स्थित निवासमा पक्राउ गरिएको थियो। रासोपा सांसद रचना खतिवड़ाले उजुरीकै कारणमा पसाई पक्राउ परेका हुन्। खतिवड़ा जिन्जी सहित रसिक खतिवड़ा कि आमा हुन्। पसाईको छुराको लाससँग साटेर सांसद बनेको आरोप लगाएका छन्। आगामी दशैंका 10 लाख यात्रुले काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँ फर्कने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालिन्द शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ। समिति सभापति आशिक गुजरेल सहित सांसदहरूको टोलीले बुझाएको प्रतिवेदन अनुसार यस वर्ष दशैंमा न्यूनतम 6 लाखदेखि अधिकतम 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको हो। प्रतिवेदन अनुसार घटना स्थापनाको दिन 45,000-80,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। त्यस्तै फूलपातीको दिन यात्रुको चाप सबैभन्दा बढ़ी हुने र उक्त दिन करिब 1,13,000 यात्रुले उत्पत्तिका छाड्ने प्रत्याशण गरिएको छ। यात्रुको चाप व्यवस्थापन गर्न फूलपातीका दिन 7,000 भन्दा बढ़ी सवारी साधन सञ्चालन हुने अनुमान गरिएको छ। फूलपातीको दिन 13-20% यात्रुले उत्पत्तिका छाड्ने अनुमान रहे पनि दशैंको टीकाको दिन भने यो संख्या घटेर 4% झने प्रतिवेदन उल्लेख गरिएको छ। ट्राफिक प्रहरीको विगतको तथ्याङ्कका आधारमा यात्रुको चाप सम्बन्धी प्रत्यावेक्षण गरिएको समितिले जनाएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आय निगमले हालको खुर्ता बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढ़ाउने निर्णय गरेको निगमले जनाएको छ। निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 20.44 रूपियाँ, डिजेलमा 20.21 रूपियाँ, मट्टी तेलमा 15.96 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 18.66 रूपियाँको मूल्य बढ़ेर आएको छ। त्यस्तै एलएमपी ग्यासमा प्रति सिलिण्डर 81.32 रूपियाँले वृद्धि भएर आएको निगमले जानकारी दिएको छ। तर उपभोक्तालाई तत्काल थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले हालको बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको हो। मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब 3.20 करोड़ 38 लाख रूपियाँ घाटा हुने जनाएको छ। इन्धनको खरिद मूल्य बढ़े पनि बिक्री मूल्य यथावत राख्दा निगममाथि थप आर्थिक भार पर्ने देखिएको छ। अब विदेशको खबर। दुई दशक भन्दा लामो युद्धका क्रममा करिब 4,500 अमेरिकी सैनिक मारिएको इराकबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता हुन थालेपछि इरान र उसका सहयोगीहरूले यसलाई आफ्नो जीतका रूपमा प्रस्तुत गरेका छन्। इराकका इरान र उसका सहयोगीहरूको लामो समयदेखि गहिरो प्रभाव रहँदै आएको छ। इराकी सुरक्षा विज्ञका अनुसार अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता गर्ने निर्णय गरेका छन्। 2024 का तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा तय भएको थियो। तर अहिले इरान विरूद्ध युद्ध चलिरहेको बेला पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको फिर्ती प्रक्रिया बढ़ी आएको छ। विश्लेषकहरूका अनुसार गठबन्धन सेना फिर्ता भएपछि इरान र उसका प्रभावशाली सहयोगीहरूको इराकमा थप प्रभाव विस्तार गर्ने अवसर पाउन सक्छन्। साथै इस्लामिक स्टेट लगायतका अमेरिकी विरोधी समूहहरूलाई पनि पुनः सक्रिय हुने ठाउँ मिल्न सक्ने सुरक्षा विज्ञहरूको चिन्ता छ। इराकी सुरक्षा विश्लेषक जासिम अल ब्राहदीले गठबन्धनको सेना हट्दा इरानलाई रणनीति लाभ पुग्ने बताएका छन्। उहाँले इरान समर्थन लडाकु समूहहरूले अमेरिकी सेना फिर्तीलाई आफ्नो आन्दोलनको उपलब्धिका रूपमा प्रस्तुत गर्नुका साथै सुरक्षा तथा राजनीतिक निर्णयमा थप प्रभाव जमाउन र यो अवस्थाको उपयोग गर्न सक्ने बताएका छन्। अब खेल खबर। हादीको ज्वालामुखी गाउँपालिका 3 मैदीपुरमा चौथो खड्कदेवी भलिबल कप तथा सांस्कृतिक कार्यक्रम 2083 आयोजना हुने भएको छ। खड्कदेवी युवा क्लबको आयोजनामा आगामी असोज 21 गतेदेखि कार्तिक 3 गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा ज्वालामुखी गाउँपालिका भित्रका क्लबहरूले मात्रै सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टीममा 9 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 11 जना रहेका छन्। प्रतियोगितामा सहभागी हुन चाहने टीमले आगामी असोज 25 गते भित्र 5,000 रूपियाँ दर्ता शुल्क बुझाएर टीम दर्ता गरिसक्नु पर्नेछ। प्रतियोगिताको विजेता टीमले नगद 50,000 रूपियाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै उपविजेता टीमले 25,000 रूपियाँ र तेस्रो हुने टीमले 15,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ी तथा विभिन्न विधाका उत्कृष्ट खेलाड़ीहरूलाई समेत पुरस्कार प्रदान गरिनेछ। स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाड़ीको प्रतिभा पहिचान तथा खेलकुद मार्फत युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिता चौरामी गाउँपालिका 3 मैकीकोटमा सञ्चालन हुनेछ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। थाविङ क्षेत्र नम्बर 2 को काङ्ग्रेस क्षेत्रीय अधिवेशन सम्पन्न, 1,798 मत खसियो। भोटेको सिपाही प्रभावितको हेलिकप्टर उद्धारमा 15 अर्ब खर्च भएको कुरा गलत भएको गृहमन्त्री थुरुङको भनाई। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै प्राकृतिक स्रोत आयोगको प्रतिवेदनदेखि विभिन्न विधेयक सम्मको छलफल हुने। र थाविङ जलमकी गाउँपालिका 3 मैकीकोटमा 4 खड्कदेवी भलिबल कप हुँदै विजेतालाई 50,000 रूपियाँ पुरस्कार। बिहान 6:35 बजेको समाचार हिलाइ सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै शर्मिला गुरूङ म शर्मिला साके पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz रहनुहोला। नमस्कार।
6: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
9: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग

0: एक राशिफल सहित तपाईको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
2: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
2: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.2 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा, आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल, महिना, गते अनि समयको विषयमा जानकारी भने तपाईँले गर्नुहोला। फोन भने हामीलाई गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असोज महिनाको आज 15 गते, तदनुसार इसी सन 2026 अक्टोबर 1 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रुद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज बिहिबार रहेको छ आश्विन कृष्ण पक्ष, तिथि रहेको छ आज पञ्चमी तिथि रहेको छ, आज पञ्चमी तिथि रहेको छ 21:40 यानि कि दिउँसोको 2:46 पञ्चमी रहनेछ, तदुप्रान्त षष्ठी रहनेछ विशेष गरी। यस्तै गरेर नक्षत्रमा रहेको छ कृतिका नक्षत्र रहेको छ आज, आज विशेष गरी कृतिका नक्षत्र 7:32 यानि कि बिहानको 8:57 तदुप्रान्त रोहिणी नक्षत्र, योगमा रहेको छ सिद्धि योग रहेको छ आज, सिद्धि योग रहेको छ आज 47:52, करोडमा रहेको छ ग्रह करण रहेको छ 48:50। यस्तै गरेर चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण श्री कन्या राशिमा, आनन्दादि योगमा आज लुम्ब योग रहेको छ, आज बिहान सूर्योदय 5:57 भयो भने सन्त सूर्यास्त 5:48 हुनेछ, आजको दिनमानी घडी विशेष गरी 11:51 रहनेछ, आज पञ्चमी श्राद्ध, यस्तै गरी षष्ठी श्राद्ध। अब यसरी बुझ्नुहोला, त
तपाईहरुको पञ्चमी श्राद्ध आज छ भने तपाईहरुले विशेष गरी पञ्चमी श्राद्ध दिउँसोको 2:35 भित्र सक्नुपर्छ। पञ्चमी श्राद्ध दिउँसोको 2:35 भित्र सक्नु होला। त्यसपछि दिउँसोको 2:36 पछि तपाईले षष्ठी श्राद्ध गर्ने अधिकार हुन्छ। यसमा तपाईले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले। यी त भए आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। ग्रहगोचर ग्रहगोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेला सर्वप्रथम लागू आजको कालबेला यानि कि अशुभ समय आजको कालबेलाको समय रहेको छ दिउँसोको 2:53:53 विशेष गरी दिउँसोको 4:21:08 कालबेला रहनेछ। आज लाभ बेला रहेको छ बिहानको 11:53:24 दिउँसोको 1:22:38 लाभ बेला। आज शुभ बेला भने बिहानको 5:56:25 7:25:39 शुभ बेला र यस्तै गरी दिउँसोको पनि शुभ बेला रहेको छ। साँझ पनि दिउँसोको 4:21:09 विशेष गरी दिउँसोको साँझको 5:50:23 पनि शुभ बेला देखिएको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। कृतिका नक्षत्रको चौथो चरण नाम आउँछ। एक लक्ष्मी छोरी छन् भने छोरा जन्मिएका छन् भने एक नाथ अथवा एक नारायण यस्तो नाम आउँछ। अन्तिनाली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरुका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अरूको आलोचना गर्दा आफैलाई हानि हुन सक्छ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकेला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनु पर्ला। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश पनि मिल्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघगरबी स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बल जबरजस्तीले पनि बाधा पुर्याउनेछ। घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। होसियारीको साथ काममा जुट्नुहोला। विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय रहेको छ। अवसरको खोजीमा केही दुधुप गर्नुपर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइहरूले काममा साथ दिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जानेछन्। भविष्यको लागि केही लगानी बढाउन सकिन्छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि पनि खर्च गर्नु पर्ला। सरसपटमा पनि रकम बाहिरिन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनत परे पनि तार्किक कामको चर्चा हुनेछ। अवसरको लागि विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। तैपनि कीर्तिमय काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफका काम सम्पादन हुँदै जानेछन्। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। रोकिया काम समेत सम्पादन हुँदै जानेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ। अलिक सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष शुभ रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले अप्ठ्यारो पर्न सक्छ। तैपनि चुनौती भित्र अवसर खोज्ने समय भनिरहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो स्थितिमा पनि केही काम बन्दै जाँदैछन्। आयस्रोत कमजोर बन्दै जाँदैछ। फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यको लागि खानपानमा सजग रहनु पर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। पारिवारिकले साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन पनि सकियो। राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बढाउन सकिन्छ। शत्रु किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। दिगो काम थालनी हुनेछ। पछिको लागि सकारात्मक संकेत प्राप्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिने जाँदैछन्। दिगो कामलाई पनि केही समय पर्खँदा राम्रो हुनेछ। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादप्रस्तुत काम जिम्मेवारी आउन सक्छ। रोकिया काम दोहारा प्रार्थना गर्नुपर्ने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थिति आफै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रिनेछ भने सानो गल्तीले काम देखाउनु पर्ला। विश्वको व्यवहारले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजनामा आफैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतार निर्णय नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बढ्नाले सम्झौताहरू भङ्ग हुन सक्छ। गोपनीयतामा विशेष सावधान रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत सदन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बन्नले थप काम गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुपर्ला। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्ने खालको योग पनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रवेशस्थान पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा फटाफट फोन गर्नु होला, फोन लागिहाल्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
1: हजुर नमस्ते गुरुबा, म सिन्धुलीबाट गुरुबा,
0: सिन्धुली जिल्लाबाट। सिन्धुली कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म सिन्धुली दुधौली 11
0: दुधौली 11 बोल्दै हुनुहुन्छ। तपाईँको शुभनाम?
1: शुभनाम मेरो मिनबहादुर मगर हो।
0: मिनबहादुर मगर बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै लागि हो गुरुबा,
0: आफ्नै लागि हो। जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
1: 2043 साउन 19 गते।
0: 2043 साउनको 19 समय भन्नु
1: 5:30 बेलुका।
0: बेलुकाको 5:30 के बार पर्छ?
1: आइतबार भन्नुहुन्थ्यो।
0: हजुर आइतबार, ठिक छ, आइतबार नै हो है।
1: हजुर जन्म चाहिँ उदयपुरमा हो गुरुबा।
0: हजुर उदयपुर जिल्ला जन्म। उदयपुर कुन ठाउँ जानु भएको?
1: उदयपुर शिखरपुर भन्ने ठाउँमा थाक्ले गाविस पर्थ्यो, अहिले त गढी गाउँपालिका बनाएको छ।
0: हजुर ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2043 श्रावण कृष्ण पक्षको आइतबार त्रयोदशी तिथिमा जन्म, राशि तपाईँको मिन राशि हो, के अरे मिथुन राशि हो है।
1: हजुर
0: तपाईँको नाम मिथुन राशि, नाम आउँछ तपाईँको केशव भन्ने नाम आउँछ है।
1: हजुर
0: नारायणको नाम केशव, आदिनारी देवगण परेको छ तपाईँको।
1: हजुर
0: घातकमा परेको छ तिथि, द्वितीय सप्तमी द्वादशी, सोमबार घातक, नम्बरमा 4 राशिमा धनु राशि घातक भनेर लेखिया छ। कुण्डली असाध्य राम्रो छ तपाईँको, विवाहमा राम्रो देखिएन, विवाह दाम्पत्य राम्रो देखिएन, छिटो रिसाउने मान्छे तपाईँ, छिटो रिसाउन मन लाग्छ।
1: हजुर
0: निधारमा टाउकोमा चोट लाग्ने, काठबेडले अथवा लडेर ढुङ्गाहरूले चोट लाग्ने ग्रहहरू पनि छ, अलि सावधान तपाईँ रहनुपर्छ है।
1: हजुर
0: निधारमा खत त हुन्छ, हुन्छ छ कि छैन अहिलेसम्म?
1: अहिलेसम्म छैन।
0: हजुर निधारमा खत हुने ग्रह छ, एकदम सावधान रहनुहोस्, चोटपटक लाग्न सक्छ तपाईँको लागि चाहिँ ढुङ्गाबाट, ढुङ्गाले अथवा काठले है।
1: हजुर
0: चोटपटक लाग्न सक्छ, अलिक सावधान रहनुहोस्। माङ्गलिक हुनुहुन्छ, मंगलबारको दिन चोहनित गर्नु, व्रतहरू बस्नुहोस्, गणेशजीको पूजाहरू गर्नुहोस्, हनुमान चालिसा पाठहरू गर्नुहोस् राम्रो। दाम्पत्य जीवनमा अलिकति बाधा, बहुविवाहको योगहरू परेको देखाउँछ यहाँबाट हेर्दा।
1: हजुर
0: तपाईँले माङ्गलिक नै कन्या खोजेर विवाह गर्नुपर्ने पनि देखिया छ है। विदेश यात्रा राम्रो, सरकारी जागिर राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो देखिएको थियो। यस्तै गरी पढाइमा राम्रो देखिन्छ, पढाइ बीचमा रोकिने ग्रह छ, अलिकति पढाइलाई जितेर ग्रहलाई जितेर पढ्नुभयो भने टिचिङ सम्बन्धी जागिर पनि तपाईँलाई राम्रो हुन्छ।
1: हजुर
0: है समस्या जिज्ञासा के छ ल भन्नुहोस्?
1: समस्या भन्दा नि यो बिजनेस व्यापारहरूमा के गर्दा राम्रो होला त्यसकै लागि हो।
0: अहिले तपाईँलाई दशा चलेको छ भ्रामरी, मन चञ्चल बेसी हुन्छ है, अलिक सावधान रहनुपर्छ। अनि त्यसपछि तपाईँको लागि चाहिँ अहिले शुक्र पनि चलिराखेको छ, बिजनेस व्यापार गर्नलाई ठिक छ, नराम्रो होइन, ठिक छ, थोरै लगानीबाट सुरु गर्नु। के सम्बन्धीको बिजनेस व्यापार गर्न खोज्नु भएको छ?
1: मेरो अहिले बुङ्गुर फर्म स्टार्ट गरेको छ।
0: बुङ्गुर फर्म तपाईँलाई ठिक छ, राम्रो छ, त्यस्तो नराम्रो छैन, ठिक छ, हुन्छ, गर्नुहोस्, तपाईँलाई फाइदै हुन्छ। मन चञ्चल चाहिँ नगर्नु होला है। कतिवटा कति पो तपाईँले सुरु गर्नु भएको फर्म चाहिँ?
1: होइन भर्खर सुरुवात गरेको, 4 गरेछु,
0: 4 सुरुवात गर्नुभएको छ। ल ठिक छ, गर्दै जानुहोस्, हरेक वर्ष थप्दै जानुहोस् है। एकैचोटि धेरै लगानी नगर्नुहोस्, बिस्तारै बिस्तारै थप्दै जानुहोस्, बिस्तारै बिस्तारै राम्रो हुन्छ तपाईँको लागि चाहिँ। त्यस्तो नराम्रो ग्रह छैन, 6-9 थप्नुहोस्, एउटा दुईवटा थप्दै जानुहोस्
1: है,
0: राम्रो छ, फाइदा छ। कतिवटा बुङ्गुर अट्ने खोर बनाउनु भएको छ अहिले?
1: खोर त सानै बनाएको छ, अब बढाउँदै लाने हो, अब सुँगुर बढेपछि बढाउँदै लाने हो भन्ने विचार छ।
0: होइन बढाउनुहोस् बढाउनुहोस्, तपाईँलाई घाटा लाग्दैन यसबाट, हुन्छ
1: ए हवस्
0: है, यसबाट घाटा लाग्दैन, हुन्छ, थप्नुहोस्, तपाईँलाई भैँसी पनि पाल्न मिल्छ, भैँसी पनि थप्नुहोस् पाल्नुहोस्, भैँसी छैन भने एउटा भैँसी राख्नुहोस्, घरमा दुध दही खान पनि हुन्छ है,
1: हजुर
0: मलहरू पनि भइहाल्छ भैँसीको, भैँसी पनि तपाईँलाई भैँसीले पनि राम्रो दिन्छ, गाई पनि राम्रो दिन्छ, गाई भन्दा भैँसी राम्रो तपाईँको लागि है। भैँसी पाल्नुहोस् अलिक झम्मा दुध दिने गुजराती भैँसी पाल्नुहोस् न, के पाउँछ तपाईँको घरतिर राम्रो भैँसी केलाई भन्छ?
1: हाम्रो यता गुजराती नै पाउँछ बेला,
0: हजुर हो गुजराती भैँसी सिङ बाङ्गेको होइन,
1: हजुर हजुर
0: हो, भैँसी पाल्नुहोस् न तपाईँले राम्रो हुन्छ, त्यसबाट पनि नराम्रो हुँदैन, ग्रह कुण्डली भाग्य राम्रा छन्, उन्नति प्रगति राम्रै गर्नुहुन्छ, विवाहमा चाहिँ अलिकति बुढाबुढी ग्रह नमिल्न सक्छ, यसमा चाहिँ तपाईँ विशेष गर्नुहोस्, र एउटा रत्न कवच पाउँछ, विवाहमा केही समस्या आयो भने रत्न कवचलाई सम्झिनु होला, अहिलेको लागि चाहिँ रत्न कवच नै लाउनु पर्छ भन्ने पनि छैन, तपाईँले व्रत नै बस्नुहोस् बेस्ट राम्रो उपाय।
1: मङ्गलबारको
0: दिन हनुमान चालिसा बिहान उठ्ने, नै नै गर्ने हनुमान चालिसा पाठ गर्नु भइहाल्छ, केही चिन्ता गर्नै पर्दैन है।
1: ए हुन्छ गुरुबा,
0: हुन्छ फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई दुधोली नगरपालिकाबाट, फोन गर्नुभएको थियो उदयपुरको छेउ है, उदयपुर र सिन्धुलीको सिमाना छेउबाट फोन गर्नुभएको थियो उहाँले, 9845175223 र 9806575273 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार गुरुवा,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यहाँ गोर्खा नगरपालिकाबाट हस्तकुमारी बस्नेत।
0: हस्तकुमारी बस्नेत गोर्खा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: एकदम सुन्छु,
0: एकदम सुन्नुहुन्छ। अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: आज नातिको विषयमा।
0: आज नातिको विषयमा जन्ममिति भन्नुहोस् त, नातिको कति हो?
2: जन्ममिति 2074 साल।
0: 2074 साल,
2: माघको 21 गते आइतबार।
0: माघ महिना 21 गते आइतबार, ठिक छ?
2: हजुर, बिहान 9:50 बजे।
0: बिहानको 9:50 बजेमा है,
2: हजुर।
0: जन्म कुन जिल्ला पर्छ बाबुको?
2: गोर्खा जिल्ला नै पर्छ।
0: ल सुन्नुहोस् है नाति बाबुको है,
2: हस् गुरु,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2074 फागुन माघ भए पनि फागुन कृष्ण पक्ष पर्दो रहेछ है,
2: हजुर।
0: अनि आइतबारको दिन फागुन कृष्ण पक्षको चौथी तिथिमा जन्म कन्या राशि,
2: हजुर,
0: नाम आउँछ यो बाबुको पीबाट पीताम्बर नाम आउँदो रहेछ,
2: हजुर,
0: नरको नाम पीताम्बर है,
2: हजुर।
0: आज दिन नर गर्नु परेको छ बाबुको, घातकमा तिथिहरू छ, पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ। बाबुलाई कालो सर्पयोग परेको छ, अनि पेटमा समस्याहरू हुन सक्छ, कालो सर्पयोग पर्यो भने पढाइमा मन नजाने, रुचि नहुने हुन्छ, अलिकति आँखामा टाउकोमा दाँतहरूमा दाँतहरू किराले खाने अथवा बाङ्गा टिङ्गा आउने, टाउकोमा समस्या, आँखा आमा समस्या, चस्माहरू छिटो लाउनु पर्ने होइन, यो कुराहरू पनि देखिया छ, टाउको दुख्ने समस्याहरू बेसी हुन सक्छ, पानी अलिक धेरै पिलाउने गर्नुहोस् बाबुलाई राम्रो हुन्छ। आइतबारको दिन चोखो खाने, सकभर नुन नखाने, आइतबारको दिन कालो सर्पयोग परेको छ, कालो सर्पयोगले हरेक कुरामा बाधा र रोकावट आउँछ, उसको बाबालाई पनि आउँछ है, अहिले ग्रह सङ्कट चलिराखेको छ, बाबुको लागि चाहिँ नै सङ्कटको शान्ति गर्नुपर्छ, कालो सर्पयोगको रत्न कवच लाउनुपर्छ, यदि गरेपछि राम्रो हुन्छ, छिटो रिसनेश्वर बाबुको हुन्छन् पछि भविष्यमा पनि, बाबुको ग्रह कुण्डली भाग्य राम्रा छन्, अरू त्यस्तो नराम्रो छैन, बाबुको लागि चाहिँ नागको पूजाहरू गर्ने, नागपञ्चमीमा, श्री पञ्चमीमा, विवाह पञ्चमीमा, घटस्थापना नवरात्रको पञ्चमीमा नाग देवताको पूजाहरू गर्ने कामहरू बाबुको हातबाट गराउनु, विशेष गरी व्रतमुन्द गराइसकेपछि झन् राम्रो है।
2: अनि घरको वास्तु कस्तो होला गुरुवा?
0: घरको वास्तु त बाबुकोबाट हेर्न मिल्दैन,
2: मिल्दैन
0: होइन, घरको त घरकै माटोबाट हेर्नुपर्छ, अथवा घरको वास्तु नै हेर्नको लागि त घरको नक्सा हेर्नुपर्छ, कुन कोठा कता बनाउनु भएको छ, किचन कता बनाउनु भएको छ, टोयलेट बाथरुम कता बनाउनु भएको छ, कता फर्काएर बनाउनु भएको छ, भराङ कता छन् होइन, यी विविध कुराहरू हुन्छ वास्तुको लागि चाहिँ, तुलसीको मोठ छ कि छैन, त्यो कदापि पढ्नु भएको छ, व्ययै हुन्छन् होइन। चिनाबाट ग्रहबाट घरको वास्तु हेर्न मिल्दैन, यो चाहिँ अलिकति असम्भव कुरा हो। र अरू त्यस्तो नराम्रो छैन, परिवारमा कसैको अकाल मृत्यु भएको छ र अलिकति एउटा त्रिपिण्डी एउटा श्राद्धी गराउनुहोस् बरु कार्तिकमा, यसले परिवार सबैलाई राम्रो गराउँछ, भरिभराउ गराउँछ, हरियाली बनाउँछ, अनि थोरै थोरै मेहनतबाट साना साना मेहनतबाट पनि राम्रो हुन्छ है। त्रिपिण्डी भन्ने श्राद्ध एउटा गराउनुहोस्, यसले राम्रो हुन्छ, अरू गर्नु पर्दैन, ठिक छ। संकट छ, चोटपटक लाग्न सक्छ, विशेष सावधान रहनुपर्छ बाबुको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छ नि, ठिक छ, ग्रह राम्रै छ है।
2: अनि पढाइमा त समस्या आउनु भयो होइन,
0: पढाइमा कालो सर्प योगले गर्दा अलिकति रोकआउटहरू आउने, पढ्न मन नलाग्ने, साथीको सङ्गतहरू त्यति राम्रो नहुने होइन, यस्ता यस्तै हुन सक्छ। त्यस्तो विधि चिन्ता गर्नै पर्छ भन्ने पनि छैन क्या, फेरि पढाइहरू अब अलिकति कोसिसहरू गर्नुपर्छ, किनकि सङ्कट चलेको बेला पढ्न मन लाग्दैन क्या जातकलाई, त्यस्तो हुन्छ। अरू जस्तो नराम्रो छ, ठिकै छ। कति क्लासमा पढ्नुहुन्छ बाबुले?
2: हजुर,
0: कति क्लासमा? तिनमा पढ्दै हुनुहुन्छ। फर्स्ट हुनुहुन्न?
2: फर्स्ट भएन,
0: फर्स्ट हुनु पर्यो नि, फर्स्ट त फर्स्ट हुने ग्रह छ, कालो सर्पयोगले रोकिया छ है। ग्रह दशा छन् भन्दैमा, भाग्य छ भन्दैमा सबै थोक कहाँ पाइन्छ र, कर्म त गर्नै पर्छ, मेहनत त गर्नै पर्छ है। नातिको फर्स्ट हुने ग्रह छ, रत्न कवच लगाइदिनुहोस्, फर्स्ट सेकेन्ड थर्डमा एउटा ग्यारेन्टी भइहाल्छ क्या, समस्या अब फेरि के हुन्छ भन्दा, सानोदेखि नै पढाइ कमजोर हुँदै गयो भने ठुलो क्लासमा पुगेपछि पढाइ राम्रो हुँदैन क्या। त्यो भएर अहिले नि हो यो पढाइको लागि चाहिँ रत्न कवच लाउने, अहिले नि हो, ढिला गर्नु पर्दैन। यो रत्न कवच पढाइमा कमजोर कमजोर कमजोर अलिक पढ्न मन नलागि नलाग्ने खालको छन् भने विशेष गर्नुपर्छ। मन लगाएर पढ्यो भने, एक घन्टा पढ्यो भने दिनभरि नपढे नि हुन्छ, त्यस्तो दिमाग छ फेरि नातिको हो कि होइन। पढ्दै नपढिकन त कहाँबाट आओस् त नि है, त्यही भएर अलिक विशेष ख्याल गर्नु होला। पढाइ भएन भने जीवन सकिन्छ, खतम हुन्छ, त्यो भएर विशेष ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। राम्रो छ, नराम्रो छैन, पितासँग ग्रह मिल्दैन, अरूसँग ठिक छ, पछि भविष्यमा एउटा हजुर त्रिपिण्डी गर्नु पर्यो श्राद्ध
2: तपाईँको, त्यसको लागि
0: एका लगाएर हुँदैन, एका लगाउने शास्त्रमा लेखेकै छैन कहीँ पनि। अहिले यो एका लगाउने भनेको यी बाहुनले यसो गरे मात्रै हुन् है, एका लगाउनुपर्छ भनेर शास्त्रले भनेको छैन नि, कहीँ पनि लेखेकै छैन। यो त उही हामी तपाईँ हामीले बनाएको नियम मात्रै हो, एका लगाउनै पर्दैन, कहिले कसैले नलाउनु भन्छु एका चाहिँ मैले। सकिन्छ सप्ताह लगाउने होइन, सकिन्छ भने सप्ताह लाउने, सप्ताह पुरा लाउने नियम छ, शास्त्रले भनेको छ। यो एका भनेको कस्तो भन्नुहुन्छ, अब बुझौँ है तपाईँ मार्फत सबैलाई
2: है।
0: एका भनेको कस्तो भन्दा, तपाईँको चाहिँ आठजना नौजना पण्डित एकैचोटि भागवत पढ्छन् होइन, अब त भागवत आठजना नौजना पण्डित एकैचोटि पढ्नुहुन्छ, अनि छेउमा टुप्पाको हुन्छ, कसको पढाइ तपाईँले सुन्ने त? भागवत भनेको श्रवण गर्नुपर्छ कर्ताले, जब भागवत पाठ गरिन्छ कर्ताले त्यो भागवत पाठ चाहिँ संस्कृत पाठ जुन हुन्छ मूल पाठ हो, त्यो पाठ पुरा पुरी सुन्नुपर्छ, नबुझे पनि सुन्नुपर्छ भन्छ। अब एकामा त सुनेर बस्ने कुरो त आउँदैन, कसको चाहिँ सुन्ने थिए फेरि, नौजना दसजनामा गुन्जेको हुन्छ, कसको सुन्ने कसको नसुन्ने हो कि होइन। त्यही भएर एका कहिले पनि नलाउनु होला, सकिन्छ सप्ताह लाउनुहोस्, सक्नुहुन्न भने चुप लाएर बस्नुहोस् है, हो त्यो गर्नु। अब सप्ताह लाउन मन लाग्यो भने पनि त्यही एका लाउने पैसाले सप्ताह पनि लाग्छ फेरि, सानो खर्चमा दुईजना पण्डितजी बोलाउने, एकजनाले पाठ गर्नुहुन्छ, अथवा त्यही पण्डितजीले पाठ गरेकै पण्डितजीले कथा पनि अलिअलि सुनाइदिनुहुन्छ, पाठ गर्नुहुन्छ, अनि त्यसपछि तपाईँले सप्ताह पुराण कोठे पुराण भन्छ त्यसलाई क्या, आफ्नो दाजुभाइहरू बोलाउने, अनि छर छिमेकीलाई कथा सुन्न बोलाउने, खर्च धेरै नगर्ने नि, पूजाभन्दा धेरै खर्च हामीले खानपिनमा धेरै खर्च गर्छौँ क्या, रमाइलोमा धेरै खर्च गर्छौँ, खानामा धेरै खर्च गर्छौँ हामीले, त्यो भएर हामी बिग्रिएको हो नि। नभए सप्ताह लगाउनको लागि पनि धेरै खर्चिलो छैन, सप्ताह पनि सस्तोमा पनि सप्ताह पनि लाग्छ, त्यही भएर एका लगाएर पितृ उद्धार हुँदैनन्, यो कुरो तपाईँले प्रष्ट हुनु। सोह्र श्राद्ध पनि जसले एका लगाउनु भयो, यो सोह्र श्राद्धमा एका लगाउने होइन, यो सोह्र श्राद्धमा त तपाईँको चाहिँ यो पितृसूक्त भनेर एकालो यति यस्तो होइन नि, पितृसूक्त भने भागवत होइन, पितृसूक्त भनेको छुट्टै, पितृसूक्त पुस्तकै छुट्टै हुन्छ। त्यो भएर यो काम नगर्नु होला, सकिन्छ सप्ताह पुराण लगाऊ, सकिन्न भने एका लगाएर खर्च नगरौं, र पैसा पनि खर्च हुन्छ, काम पनि लाग्दैन यो लगाएर चाहिँ। त्यही भएर विशेष ख्याल गर्नु होला है। अरू के होइन बाबु, व्यापार व्यवसाय गर्ने बेलै भएको छैन, अहिले संकट चलाएको छ, राम्रो छैन। तपाईँको सासू ससुरा हुनुहुन्न? हो, त्रिपिण्डी गर्नु त एउटा, त्रिपिण्डी गर्नमा तीनजनादेखि पाँचजना पण्डित लाग्छ, घरमा गर्न मिल्दैन, खोलामा पोखरीमा तलाउतिर गएर गर्नुपर्छ, नभए देवबारतिर आएर गर्दा पनि हुन्छ। होइन एउटा त्रिपिण्डी गर्नुहोस् त, एकाभन्दा ठुलो त्रिपिण्डी, एक दिनमा पनि सकिन्छ, एक दिन एक छाकी बस्ने, अर्को दिन गर्ने, तर दाजुभाइहरू सबैलाई चाहिँ निमन्त्रणा गर्नुपर्छ त्रिपिण्डीमा, र सहयोग पनि माग्नुपर्छ, सहयोग पनि लिनुपर्छ। म एक पैसा छ एकले गर्छु भन्न पाइँदैन, त्रिपिण्डी गरौँ सबैजना मिलेर गरौँ है, तपाईँले पनि कति सक्नुहुन्छ सहयोग गरौँ भनौँ, अनि त्यसपछि त्रिपिण्डी गरौँ, चेलीबेटी ज्वाइँ चेलाएर बोलाउँ, सकिन्छ भने पाँचजना पण्डित राखौँ, सकिन्न भने तीनजना पण्डित राखेर रा, त्रिपिण्डी श्राद्ध कार्तिक महिनामा गरौँ त, यसले कति धेरै राम्रो, र तपाईँले आफै फिल गर्नुहुन्छ, महसुस गर्नुहुन्छ हो रहेछ भन्ने। तपाईँलाई त्रिपिण्डी श्राद्ध गरिसकेपछि पितृ एकदम मजाले हाँस्छन्, आशीर्वाद तपाईँलाई दिन्छन्, सपनामा दिनै पर्छ, दिन्छन् पक्कै पनि, न ग्यारेन्टी दिन्छन्, होइन हो। त्यो भएर त्रिपिण्डी गरौँ है, एउटा तपाईँ नबिर्सिनु होला यो कुरा चाहिँ, मैले तपाईँलाई दुई तिन चार पटक भने, तपाईँको घरमा पितृदोष परेको देखिन्छ क्या यहाँबाट है, त्यो भएर त्रिपिण्डी श्राद्ध चाहिँ तपाईँले गर्नै पर्छ, नगरिकन हुँदै हुँदैन। कसको मृत्यु भएको छ अकालमा भन्नु त?
2: मेरो दिदीको अकाल मृत्यु भनौँ न, अब औषधी खाएर सुत्या मान्छे, सुत्या सुत्या भएपछि त्यो पनि भयो, मेरो साथी पनि अब अकाल मृत्यु भनौँ न, कसो भन्नु, अब उहाँ हिँड्दा हिँड्दै, अब हामी त घर थिएनौँ, काम गरेर गएको बेलामा दक्षिणपट्टि किरान गरेर, आफैले दक्षिणपट्टि किरान गरेर तिमीहरू बाँदर लगाएर लगाउँदै सुत्या मान्छे, सुत्या सुत्या हुनुभएको छ, हामी त एकछिन पछि चाल पाइयो भनौ न।
0: अनि त्यसको उहाँको चाहिँ नारायण बलि गर्नुभयो त एघार दिनको दिन?
2: खै अब त्यो तिर्खेर केही पनि थाहा भएन गुरु, केही पनि अब
0: त्यही त, अब फेरि नारायण बलि गर्न मिल्दैन है। नारायण बलि गर्ने भनेको एघारौं दिनको दिन, एघारौं दिनको दिन भ्याइएन भने बाह्रौं दिनको दिन सपिण्डी गर्नुभन्दा पहिला नारायण बलि गर्न चाहिँ मिल्छ। एघारौं दिन नियममा चाहिँ एघारौं दिनको दिन नारायण बलि गर्ने हो होइन, अनि तेह्रौं दिनको पुण्यतिथि सकिएपछि भनेको बाह्रौं दिनको सपिण्डी सकिएपछि फेरि त्यो व्यक्तिको नाममा नारायण बलि गर्न मिल्दैन। नारायण बलि नगर्नुहोस्, गर्न हुँदैन, गलत हो है। त्रिपिण्डी गर्न मिल्छ, त्रिपिण्डी गर्नुभयो भने छुटेका पुटेका, थाहा भएका थाहा नभएका समस्त आफ्ना वंशका आफ्ना कुलका समस्त पितृको उद्धार हुन्छ ग्यारेन्टी। तर त्रिपिण्डी गर्ने पण्डित चाहिँ राम्रो चाहियो, विधि मिलाउन सक्ने, वचन मिलाउन सक्ने पण्डित चाहियो है।
2: हो
0: पण्डितजी एकजना पण्डित, अलिक बलिया पण्डितजी खोज्नु, एकजना विद्वान, अनि त्यसपछि अरू पण्डितजी पाठ गर्न सक्ने पण्डितजी भए भइहाल्छ। त्यो काम तपाईँले त्रिपिण्डी काम गर्नै पर्छ, नगरिकन कुनै पनि हालतमा नगरिकन हुँदैन, यसले तपाईँलाई पिरिरहन्छ, हुनाले काम बिग्रिन्छ, नातिको पनि बिग्रिन्छ, छोराछोरीको पनि बिग्रिन्छ, रोकआउट आउने, धेरै दुःख गर्नुपर्ने, फल थोरै पाउने, पैसा आमदामी हुने, खर्च धेरै हुने, बचत नहुने, मनमा कलह झगडा हुने, मनमुटाव भइराख्ने, परिवारमा एउटाले अर्का कुरा नसुनिदिने, यस्ता समस्याहरू विविध समस्याहरू हुन्छ। त्यो भएर त्रिपिण्डी गर्नुहोस्, अरू केही गर्नु पर्दैन, अरू ठिक छ है त।
2: अनि एउटा कुरो, अब हाम्रो अब दाजुभाइ खालको भनौँ न, अरू मिल्ने त्यस्तो मिल्ने खालका छैनन्, यसो गरौँ है भन्दाखेरि आफूले मात्रै गर्न मिल्दैन?
0: होइन मिल्छ, तपाईँले निमन्त्रणा गर्नुहोस्,
2: हजुर
0: निम्तो गर्नुहोस्, आए आउनुहुन्छ, नआए आउनुहुन्न, तपाईँको आफ्नो कर्तव्य पुरा गर्नुहोस् है।
2: निमन्त्रणा त गरिन्छ, अब सहयोगको लागि चाहिँ यता त्यता त्यस्तो गर्ने खालको हुनुहुन्न?
0: नगरे ठिक छ त, नगरे नगरे माग्नु त पर्यो, सहयोग दिलाई सबैले आउनु है, सहयोग सबैले गरौँ भन्ने, नगद नै सहयोग लिनुपर्छ भन्ने छैन। कसैले एक माना घिउ ल्याउने, एक किलो चिनी ल्याउने, एक किलो बेसार ल्याउने, सब्जी ल्याउने, दुध ल्याउने, होइन जे विविध जे छ आफ्नो घरमा, कसैले मह ल्याउने, ओरिजिनल मह, राम्रो मह ल्याउने, होइन यसको विधि हुन्छ, यसको चाहिँ अब तिनवटा पिण्ड हुन्छ यसको, तिनवटा पिण्ड जानुहुन्छ, एउटा कालो पिण्ड हुन्छ तिल पिसेर, कालो तिल पिसेर पिण्ड हुन्छ, एउटा जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ है
2: त्यो
0: पिण्डीमा चाहिँ, अनि खिचडी सेलरोटी र खिर अनिवार्य चाहिन्छ, खिचडी पनि चाहिन्छ सेलरोटी पनि चाहिन्छ खिर पनि चाहिन्छ, त्यो त्यहाँ अलग अलग चढाउनु पर्छ होइन, त्यो चाहिन्छ, सिधाहरू भइहाल्यो पिण्ड भइहाल्यो, त्यसपछि तर्पण गर्ने, अनि त्यसपछि पाँचवटा अम्खरा तामाका पाँचवटा अम्खरा, पाँचवटा तपाईँको चाहिँ थाली चाहिन्छ, त्यो चाहिँ बाहुनले दान दिने हो, एक सेट कपडा, एक सेट छोरी मान्छेको कपडा, एक सेट छोरा मान्छेको कपडा चाहिन्छ, छाता जुत्ता लट्ठीहरू कमण्डलहरू सबै चाहिन्छ, दान गर्नुपर्छ ती कुराहरू चाहिँ, एकपटक गर्नुहोस् यो त्रिपिण्डी, एकपटक गर्नुभयो भने सधैँभरि ढुक्क हुन्छ, र गराउने पण्डित चाहिँ राम्रो चाहियो, नाम चलेको पण्डित भएर भएन, पढेका पण्डित चाहिए, त्यो गराउने चाहिँ त्रिपिण्डी गराउने पण्डित चाहिँ राम्रो चाहियो, त्यसमा चाहिँ विशेष ख्याल गर्नु होला है।
2: अनि तिथिमिति अब त्यतिखेर त्यो हेरेर जुराएर गर्नु पर्यो होइन,
0: कार्तिक महिनाको कृष्ण पक्षको सप्तमीको दिन एकसाक बस्ने, अष्टमीको दिन श्राद्ध गर्ने, त्रिपिण्डी हेर्नै परेन, जुराउनै परेन, कार्तिक महिनाको कृष्ण पक्षको सप्तमीको दिन एकसाकी, अष्टमीको दिन श्राद्ध है, मैले दिन पनि तपाईँलाई भने दिनै तोकिदिएको छु है, यसरी गर्नुहोस् तपाईँहरूले, यो गर्नुहोस् तपाईँहरूले, ऋण धन गरेर भए पनि गर्नुहोस्, अथवा ऋण धन गर्नुपर्ने अवस्थाको तपाईँहरू हुनुहुन्न होइन, तपाईँको 8-10,000-20,000 रुपियाँ खर्च होला, धेरै खर्च पनि हुँदैन, यो गर्नुहोस् तपाईँले, गरिसकेपछि 6 महिनापछि मलाई फोन गर्नुहोस् ल गुरु, हो रहेछ त्यो पिण्डी गरेपछि राम्रो हुँदो रहेछ, मेरा खुपितिहरू खुसी भएका देखे मैले सपना भनेर मलाई फोन गरिहाल्नुहुन्छ तपाईँले है त, हुन्छ हस् नारायण। उहाँले फोन गर्नुभएको थियो, गोर्खाबाट फोन गर्नुभएको थियो, तपाईँहरूको पनि अकाल मृत्यु कसैको भएको छ परिवार भने त्रिपिण्डी श्राद्ध गर्न नबिर्सिनु होला है, सबैजनाले गर्नुपर्छ, र यो एका लगाउने काम सकभर नगर्नुहोस् है, एका त्यति राम्रो चिज पनि होइन, सप्ता लाउने हो क्या पुराण चाहिँ, शास्त्रले एका लाउने भन्दा कहीँ लेखा जस्तो लाग्दैन मलाई, किनकि मूल पाठ चाहिँ कर्ताले सुन्नुपर्छ श्रवण गर्नुपर्छ, अब 8-9 जना पण्डितले एकै दिनमा त्यो हुँदै हुँदैन क्या, त्यो मजा आउँदैन, त्यो खर्च मात्रै हुन्छ क्या, त्यही भएर सकिन्छ सप्ता लगाउँ, ठुलो सप्ता लगाउँ, खर्च गरेर सप्ता लगाउनुहोस् तपाईँसँग पैसा छ भने, अब पैसा छैन आर्थिक रूपमा चाहिँ कमजोर छ गुरु के गर्ने होला, लाउनु त मन थियो नि भन्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ सप्ता लाउनुको लागि चाहिँ थोरै पैसा पनि सप्ता लाउन सकिन्छ, कोठे पुराण भन्छ त्यसलाई, एउटा कोठामा बस्ने मजाले सप्ता पुराण लगाउने, व्यासहरू सबै राखेर अथवा कुनै मन्दिरमा गएर लगाउनु अथवा घरमै पनि लगाउन मिल्छ नि त, आफूले घरमा लगाए जस्तो राम्रो त अन्त हुँदै हुँदैन है, यो एका सप्ता पुराणहरू पनि लगाउँ, तपाईँलाई सप्ता पुराण लाउने पण्डित चाहियो, कथा भन्ने पण्डित चाहियो भने भन्नुहोस्, म पनि त्यो उपलब्ध पनि गराइदिउँला तपाईँहरूलाई होइन, अनि पुराणहरू सप्तामा के हुन्छ भन्दा कथाभन्दा धेरै पाठ गर्नुपर्छ क्या, लगभग 4 घण्टा 4.5 घण्टा पाठ हुन्छ, भागवत पाठ हुन्छ, लगभग 4.5-5 घण्टा त पाठ त पक्का हुन्छ हुन्छ, किनकि 2 घण्टा 2.5 घण्टा 3 घण्टामा पाठ सकिँदैन, लगभग तपाईँको 45 अध्याय 40 अध्याय 45 अध्याय 42-45 को बिचमा पाठ गर्नुपर्छ अध्याय, यो पाठ गर्नुपर्छ, कुनै अध्याय लामा हुन्छन् कुनै अध्याय अलिक छोटा हुन्छन् है, यसो पनि तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले, 9841-75-223 र 9856-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु, र तपाईँले नारायण बोली कर्म मृत्यु भएको 11 दिनको दिन अथवा 12 दिनको दिन सपिने भन्दा पहिला नारायण बोली कर्म गर्नु भएन बिर्सिनु भयो भने अब फेरि नारायण बोली कर्म त्यो व्यक्तिको लागि गर्नु पर्दैन, तपाईँहरूले है गर्न हुँदैन, गर्नु पर्दैन भन्दा पनि गर्नु हुँदैन, नियम विपरीत हुन्छ, त्यो अपमान हुन्छ, झन् दोष लाग्छ, त्यही नारायण बोली कर्म गर्न मन लाग्छ भने त्यसको सट्टामा त्रिपिण्डी गर्नुहोस्, नारायण बोली जस्तै त्रिपिण्डी पनि हो, नारायण बोली कर्म कस्तो व्यक्ति गर्ने, अकाल मृत्यु भएको, दुर्घटनाहरू भएको होइन, कसैले आत्महत्या गरेका छन्, दुर्घटनाहरू भएर मरेको छन्, अकाल मृत्यु भएको छ भने त्यस्तो व्यक्तिको नारायण बोली कर्म गर्ने हो, र नारायण बोली कर्म चाहिँ जसको पनि गर्दा हुन्छ क्या, फेरि कहिले गर्ने भन्दा 11 दिनको दिन नारायण बोली कर्म गर्ने, जसको सुकै गर्दा पनि हुन्छ, जसको सुकै गर्न पनि मिल्छ नारायण बोली कर्म चाहिँ भन्न मैले चाहेँ, 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद चतुर्वेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टी अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि परमेश्वरको वचन धर्मशास्त्रबाट यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 21 अध्यायको 28 32 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुई छोरा थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदे। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछताएर गयो। दोस्रो कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, म जान्छु, तर गएन। अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले जवाफ दिए, पहिलो चाहिँले। यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि युहन्ना तिमीहरू कहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चाताप गरेनौ अनि उनीमाथि विश्वास गरेनौ। आदरणीय श्रोता, यस ठाउँमा हामी बडो महत्वपूर्ण दृष्टान्त देख्दछौ। यहाँनिर विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्छन् भन्ने विषयलाई यहाँहरूको बीचमा विस्तृत रूपमा बताउन गइरहेको छु। मानिसहरूलाई स्वर्ग राज्यमा प्रवेश गर्नलाई यीशुमाथि विश्वास र आज्ञा पालन चाहिन्छ भन्ने विषयमा सिकाउनका लागि म यहाँ हरको बीचमा उपस्थित भएको छु। यो दृष्टान्तमा हामीले एकजना मानिसको दुई छोराहरू थिए भन्ने कुरा हामी यहाँ देख्छौ, र यी दुई छोराहरूमा पहिलो छोरालाई दाखबारीमा काम गर्नलाई आज्ञा दिए, जवाफमा नजाने भयो, तर पछिबाट पछताएर गयो। र दोस्रो छोरालाई पनि त्यसै भन्यो, उनले जाने जवाफ दियो, तर पछिबाट गएन। अनि यीशुले ती उपस्थित मानिसहरूको बीचमा उहाँले प्रश्न गर्नुभयो, र उहाँले प्रश्न गर्नुहुँदाखेरि अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो भनेर यहाँ प्रश्न गर्दा सुन्ने व्यक्तिहरूले जवाफ दिए, पहिलो चाहिँले। र यो कुरा एकदमै महत्वपूर्ण भयो कि यीशु प्रभुले उनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। कर उठाउनेहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। यसको अर्थ हामी बुझ्न सक्छौ कि यीशुलाई यीशुको बारेमा सुनेर पनि विश्वास नगर्नु, यीशुको बारेमा सुनेर पनि वास्ता नगर्नु, यो चाहिँ उसको जीवनमा सबैभन्दा ठूलो गल्ती हुन जान्छ। किनभने यीशु प्रभुलाई परमेश्वरले यीशु प्रभुलाई यो संसारमा उद्धार र मुक्ति दिनलाई उहाँलाई पठाउनु भएको र उहाँलाई विश्वास गर्नेहरूले उहाँको आज्ञा पनि पालन गर्नुपर्छ र यीशुलाई विश्वास गरेर आज्ञा पालन नगर्ने मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यहाँनिर यीशुले भन्नुभयो, युहन्नाले धार्मिकताको मार्ग देखाउन आए तर उनीहरूले विश्वास गरेनन्, तर कर उठाउने र वेश्याहरूले उनीमाथि विश्वास गरे, यहुदीहरूले यो पनि विश्वास गरेनन्। यसरी लेखकले यो खण्डमा यीशुलाई विश्वास गर्नेहरू परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा चर्चा गरेका छन्। यीशुलाई विश्वास गर्ने कुरा पहिलो, जसरी पहिलो छोरालाई यीशुलाई विश्वास गर्ने कुरामा उसलाई मौका थियो तर उसले विश्वास गर्दैन भन्ने कुरा गर्यो, तर पछिबाट उसले विश्वास गर्यो र पछताएर उनले विश्वास गर्यो र यसरी जसले यीशु ख्रिस्टको बारेमा सुनेर पनि उनीहरूले विश्वास गर्दैनन्, उनीहरूको लागि परमेश्वरको राज्य सम्भव छैन। तर यीशुलाई विश्वास गर्नेहरूले चाहिँ स्वर्ग राज्य उसले प्राप्त गर्नेछन्। किनभने यहाँनिर युहन्नाले, बप्तिस्मा दिने युहन्नाले धार्मिकताको मार्ग देखाउन आए अथवा यीशु प्रभुको बारेमा उनीहरूलाई बताउन आए, तर ती यहुदीहरूले विश्वास गरेनन् र कर उठाउनेहरूले जस्तो जकायसले विश्वास गरे र ती व्यभिचारमा पक्रेकी स्त्रीले विश्वास गरिन् र उनीहरूले विश्वास गरेको कारण उनीहरू परमेश्वरको राज्यमा उनीहरू प्रवेश गर्ने भएका छन्। तर यहुदीहरू जसलाई उनीहरूलाई भनिएको थियो र उनीहरूलाई पनि भनिएको थियो आज्ञा पालन गर्नका लागि, तर उनीहरूले गर्छु भन्ने तर पछि नगर्ने, र उनीहरूलाई पनि परमेश्वरले मौका दिनुभएको थियो कि धार्मिकताको मार्ग बताउँदाखेरि उनीहरूले पनि विश्वास गर्नुपर्ने थियो, विश्वास गरेर उनीहरूले पनि परमेश्वरको राज्य प्राप्त गर्नुपर्ने थियो, तर उनीहरूले विश्वास गरेनन् र विश्वास नगरेको कारणले उनीहरूले परमेश्वरको राज्यलाई गुमाउनु पुग्यो। र आदरणीय श्रोता, हामी हरेकले पनि यीशुलाई विश्वास गर्यो भने स्वर्गको राज्यमा प्रवेश गर्नलाई आज सबैको लागि मौका छ। विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। यो प्रवचन सुन्दै गर्नुहुने मित्रहरूले पनि यीशुलाई विश्वास गर्ने अवसरहरू पाइराखेको हुन सक्छ। पटक पटक यहाँहरूलाई छिमेकीहरूले, चर्चका मानिसहरूले र बाइबल धर्मशास्त्रहरू पढ्दाखेरि, पत्र पत्रिकाहरू पढ्दाखेरि यीशुलाई विश्वास गर्ने मौकाहरू पाइराख्नु भएको थियो होला र यहाँहरूले पनि विश्वास गर्छु भन्नुभएको होला तर विश्वास गरेन भने हालत चाहिँ त्यही हो कि परमेश्वरको राज्यमा प्रवेश गर्न पाउने छैन। तर विश्वास गर्दिन म भनेर फेरि पछि होइन, म विश्वास गर्छु, एकपटक त यीशुको बारेमा सुन्नै चाहदिन भनेका पनि हुन सक्छ, तर अब चाहिँ यीशुलाई फेरि पस्ताएर विश्वास गर्नुभयो भने, जसरी पहिलो छोराले पस्ताएर फेरि काममा गयो, त्यसरी नै यहाँहरूले पनि पहिला यीशुलाई विरोध गर्नुभएको थियो होला, चर्च जान्न भन्नुभएको थियो होला, बाइबल पढ्दैन भन्नुभएको थियो होला, तर पछिबाट यहाँको हृदयभित्रपट्टि पश्चाताप गरेर हे यो कुरा त राम्रो रहेछ भनेर फेरि भित्रै हृदयदेखि नै यहाँहरूको मनमा यीशु प्रभुको बारेमा सुन्न र उहाँको बारेमा सुनेर विश्वास गर्न यदि यहाँहरूलाई मन लाग्यो भने समय यही हो, यहाँहरूले यीशुलाई विश्वास गर्ने समय यही हो। जसरी त्यो जेठो छोराले, पहिलो छोराले पस्ताएर फेरि विश्वास अथवा काममा गयो, आज्ञाकारी बन्यो, त्यसरी नै यहाँहरूले पनि यीशुको बारेमा सुन्ने इच्छा नभएको अवस्था थियो एकपटक, यीशुको बारेमा सुनेर पनि विश्वास नगर्ने भन्ने विचार थियो, तर पछिबाट जसरी त्यो पहिलो छोराले पस्ताएर फेरि काममा गयो त्यसरी नै यहाँहरूले पनि यीशुलाई विश्वास गर्नुभयो भने परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि ठूलो अवसर पाउनुहुनेछ। ढिला नगर्नुहोला, समय यही हो र यीशुको बारेमा सुनिसकेपछि उहाँको बारेमा विश्वास गरेर परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि तयारी हुनुहोस्। आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र उहाँको आज्ञाहरू पालन गर्नुहोस्, ताकि स्वर्गको राज्यमा प्रवेश पाउनुहुनेछ। आजको प्रवचन सेवालाई यही राख्न चाहन्छु। आशा छ फेरि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशा

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छ नि भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोभाइडर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दै थिए
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741001340

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
1: परेशी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
5: बाबु कहाँ छ? घरमा बसेर बाबुको केयर पनि गर्न सक्दैन? पागल हो, दिमाग छैन?

0: दसैँतिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ भने नेपाली बहसलाई फेसबुक पेजबाट नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्णनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछ। आधुनिक श्रोता, नेपाली कंग्रेसको अधिवेशन एकदमै तीव्रता रूपमा अगाडि बढ़िरहेको छ। सारिएको छ 18 गतेका लागि 16 गते हुने अधिवेशन महाधिवेशनलाई, तर जिल्लाबाट व्यापक रूपमा चाहिँ वडा अधिवेशन, पालिका हुँदै क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन्। धेरै ठाउँमा मतदान पनि भएको छ भने कतिपय ठाउँमा सर्वसम्मत रूपमा पनि अधिवेशन भएको छ। नेपाली कंग्रेस फुटे भविष्य अन्धकार हुने कुराहरू पनि आएका छन्, तर नेपाली कंग्रेसका दुईटा महाधिवेशन हुने सम्भावना पनि देखिएको छ। 15 गते नेपाली कंग्रेसको अर्को महाधिवेशन देउबा पक्षले गर्दैछ आज बिहिबारदेखि। आधारित सूचना नेपाली बसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ यस विषयमा, र कार्यकर्तामाथि आक्रमण गर्नेलाई कार्यवाही गर्न नेपाली कंग्रेसकी सहमहामन्त्री डाक्टर ढिला संग्रह महाधिवेशनलाई, तर जिल्लाबाट व्यापक रूपमा चाहिँ वडा अधिवेशन, पालिका हुँदै क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन्। धेरै ठाउँमा मतदान पनि भएको छ भने कतिपय ठाउँमा सर्वसम्मत रूपमा पनि अधिवेशन भएको छ।

0: क्षेत्रमा आज हामी नेपाली भाषामा चर्चा परिचर्चा गर्दैछौ र उक्त घटनामा आफू क्षेत्रीय सभापतिका उम्मेद्वारहरूमाथि पनि आक्रमण भएको डिला संग्रौलाले बताइरहँदाखेरि आखिर नेपाली कंग्रेसको अहिलेको अवस्थामा किन हातपात भएको छ त कार्यकर्तामाथि, यो यस विषयमा चाहिँ आजको नेपाली भाषामा हामी चर्चा र परिचर्चा गर्दैछौ र डिला संग्रौलामाथि पनि हातपात भएको विषय आएको छ र अन्य नेता कार्यकर्तामाथि पनि हातपात भएको विषय आएको छ। आदरणीय श्रोता, देउबा उद्घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार नगर्नका निम्ति संस्थापन इतर पक्षले जानकारी गराएको छ। चुनदेवीबाट स्थानीय पामा पत्र आएको छ। नेपाली कंग्रेसका संस्थापन समूहका नेता डाक्टर प्रकाश शर्माले पूर्व सभापति श्रीबहादुर देउबा कंग्रेस संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भन्दै झुट्टो प्रचार नगर्न चाहिँ उनले बताएका छन्। आजको नेपाली भाषामा यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। नेपाली कंग्रेसको महाधिवेशन व्यापक रूपमा अगाडि बढ़िरहेको छ। आदरणीय श्रोता, अहिलेको पछिल्लो समय भनेको नेपाल निकै अप्ठ्यारो परिस्थितिमा छ। बाढ़ी भन्दा ठूलो हल्लाले पर्यटन थलिएको छ। देशव्यापी रूपमा देशै संकटमा होइन। संयुक्त राष्ट्रसंघ प्रधानमन्त्री बालेन्द्र शाह बालिन गएर उहाँले भन्न सक्नु भएन, देशभरि देश नै संकटमा होइन। भोटेकोशी, रसुवा, धादिङ लगायतका केही जिल्लाहरू, दुई तीन जिल्लाहरूमा यसले समस्या निम्ति आएको हो। देश एकदम सुरक्षित छ। अन्य ठाउँमा पर्यटन भर्नका निम्ति तपाईँहरू आउनुहोस्, तपाईँहरू हेर्नुहोस्, सिंगो नेपालै बगाउने होइन बाढ़ीले। यो विषयमा चाहिँ प्रधानमन्त्री चुक्नु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा उहाँले यो कुरा उल्लेख गर्न सक्नुपर्ने थियो र उहाँको स्पीचमा, उहाँको स्टेटमेन्टमा यो कुरा समेटिएन। उहाँले भन्नुभयो नेपाल निकै ठूलो जोखिममा छ। नेपाल सिंगो जोखिममा होइन, नेपालका केही जिल्लाहरू जोखिममा हुन्, धेरै नेपाल सग्लो छ, धेरै नेपालमा चाहिँ त्यस्तो असुरक्षा छैन, धेरै नेपालले चाहिँ सजिलै तरिकाले आदरणीय स्रोत पर्यटन भन्न सक्ने छ।
1: माथि पनि त्यही हातपात गर्ने प्रयास भयो र मलाई साथीहरूले मोटरसाइकलमा लिएर गाउँतिर लगे र म त्यसरी चाहिँ उनीहरूको हातपातदेखि अरू चोटपटकबाट बच्न सफल भए। तर चाहिँ नेपाली कांग्रेसको महासमिति सदस्य पूर्व माननीय चुमनारायण तपदारमाथि जो आकांक्षी पनि हुनुहुन्थ्यो क्षेत्रीय सभापतिको, उहाँलाई चाहिँ गाडीबाट झारेर कुटेर रगतमै बनाइएको छ। नाकको डाडी, हात खुट्टाहरू साँचिएको छ। यस्तै चेतरात रेग्मी, हाम्रो जेनजीवा सबैमाथि आक्रमण भयो। हामी चाहिँ त्यहाँ कार्यक्रम पूर्व निर्धारित थियो, क्षेत्रीय सभापतिले बोलाएर नै हामी त्यहाँ गएका थियौँ। उद्घाटन कार्यक्रम थियो मेरै प्रमुख आतिथ्यमा भनेर हामी गएको। करिब करिब 10 मिनट कार्यक्रम सुरु पनि भएको थिएन, निर्वाचन आयोग बसिरहेको थियो। एकाएक मारपिट सुरु भएर लखेट्ने पिट्ने जस्ता उच्छृङ्खल गतिविधि जुन भयो,
0: कसको नेतृत्वमा भएको थियो, रक्षा को आएका थिए?
1: देवराज तामाङ, जो क्षेत्रीय सभापति नेपाली कांग्रेसको संरचनाभित्र 14 महाधिवेशनबाट आउनु भएको छ, उहाँले नै बोलाएर गएको कार्यक्रम थियो। म प्रमुख अतिथि र नोमिनेसनको प्रोग्राम थियो, उहाँकै नेतृत्वमा, उहाँकै अगाडि। पहिले मलाई खबर पनि आएको थियो यो दिदी नजानुस्, यो पहिले बिहानै मान्छेले मदिरा सेवन गरेर सबैले त्यो रात तिहार चाहिँ बसेका छन्, तपाईँलाई मारपिट हुन सक्छ, कुटपिट हुन सक्छ सबै भन्दै गर्दा बार बार देवराज तामाङबाट मलाई फोन आयो, दिदी प्रमुख अतिथिको रूपमा बोलिदिनुहोस्, अन्तिम अधिवेशन हो, आइदिनुहोस् भनेपछि यो पार्टीमा हर्ष र उल्लास होस्, म चाहेको थियो सर्वसम्मत होस्, सबै मिलेर जाउन्, त्यो प्रयास पनि दुई तिन दिनदेखि मैले गरि नै रहेको थिएँ, संवादमै थिएँ म। यो संवादको ढोका खुल्छ भनेर नै म त्यहाँ पुगेको थिएँ। सबै साथीहरू पुग्नु भएको थियो नोमिनेसन गर्नलाई, तर जे कुरा पहिला व्याख्या गरिएको थियो, जे अवस्था छ नआउनुहोस् भनेको थियो, त्यही अवस्था थियो। यो नियोजित थियो, षड्यन्त्रपूर्वक थियो, यो साङ्घातिक आक्रमण मात्र होइन, सबै साथीहरूको ज्यान लिने प्रयास गरियो।
0: होइन, त्यहाँ को थिए, त्यहाँ कुटपिटमा संलग्नहरूको अनुहारहरू चिन्नु भएन? मान्छेहरू
1: सबै चिनेका छौँ हामी, सबै त यो ल्याइएको थियो, गराइएको थियो।
0: कसको नेतृत्वमा भयो? डाक्टर शेखर कोइरालाको क्षेत्र हो नि त्यो?
1: देवराज तामाङको नेतृत्वमा हो।
0: देवराज तामाङले तपाईँलाई बोलाएर नै त्यहाँ चाहिँ कुटपिटको वातावरण सिर्जना भयो?
1: बोलाएर नै, प्रमुख अतिथि भनेर बोलाए, म कार्यक्रममा गए, मैले सम्बोधन गरेको थिएन, कार्यक्रम सुरु पनि भएको थिएन, मदिरा सेवन गरेका मान्छेहरू हो हल्ला गरिरहेका थिए, वातावरण राम्रो थिएन, माहौल राम्रो थिएन, म सोचिरहेको थिएँ कि तर पनि

0: नेपाली काँग्रेसमा नेतृत्व लिइरहेको हुनाले के असन्तुष्टि छ, के भइरहेछ, किन यस्तो भइरहेछ, मैले सवाल प्रश्न जवाब भन्दा पनि सोधिरहेको थिएँ सापदीजी। तर यो सबै यो पहिले नै यो तयारीका साथ प्री प्लान नै थियो आक्रमण गर्ने।
1: भनेपछि त्यो शेखर कोइराला डक्सापको क्षेत्र होइन, मोरङ छ,
0: शेखर कोइरालाकै साथीहरूले शेखर कोइरालाकै संलग्नतामा उहाँकै निर्देशनमा भएको भन्ने मलाई चाहिँ सबै साथीहरूले भनिरहेको।
1: भने शेखर कोइरालाले निर्देशन दिनुभयो काठमाडौँबाट,
0: उहाँ त्यही त हो नि, यहाँ उहाँ एकातर्फ वक्तव्यबाजी गर्नुहुन्छ, भाग लिनु हुँदैन अधिवेशनमा, अर्कोतर्फ अरू क्षेत्रमा मान्छे उठाउनुहुन्न, छ नम्बर क्षेत्रमा प्रत्येक वार्डमा उठाउनु भएको छ, र फेरि त्यहाँ जाँदै गर्दा तिनै साथीहरूले नै आक्रमण गरेका छन्। देबु तामाङ मुख दर्शक भएर हाँसिरहनु भएको थियो, साथीहरू खुट्टै खाइरहेका थिए।
1: ए भनेपछि डक्सा, अब यो जुन त्यहाँ हातपात भएको छ मदिरा सेवन गरेर चाहिँ कार्यक्रम स्थलमै तपाईँले भन्नुभयो देवराज तामाङजीले पटक पटक फोन गरेर दिदी प्रमुख आतिथ्य ग्रहण गरिदिनु पर्यो भनेर,
0: मलाई ढिलो भएको थियो, म महानगरको निर्वाचनमा भोट खसाउन गएको थिएँ, फेरि फोन आयो, दिदी ढिलो भइसक्यो, साथीहरू भन्छन् त्यहाँ हतियारधारी छन् न आउनु, दुविधाको बीचमा मैले सोचे सहकार्य र सहमतिको जुन मैले प्रयास गरेको छु, म जाँदै गर्दा सबै साथीलाई मिलाएर लैजाने पनि मेरो दायित्व थियो, यसो म भन्ने काङ्ग्रेसभित्र छैन, सबैलाई मिलाएर लैजान्छु भनेर तीन दिनदेखि मैले प्रयास गरेका थिएँ, उहाँहरूसँग मैले धेरै संवाद गरेका थिएँ, यो संवादलाई जोड्ने कडी आजको उद्घाटन बन्छ कि त भनेर नै नआउनु नआउनु मलाई बाटैदेखि रोकिरहेको थिएँ मान्छेले, तर म गएको दस पन्ध्र मिनटको घटना थियो।
1: ए भनेपछि त्यो कार्यक्रमै नभइकन चाहिँ तितरभित्र पारियो,
0: नभइकन पुग्न त्यो कतिखेर आउँछन् र सबैलाई ठटाम भनेर बस्या जस्तो स्थिति देखि।
1: ए भने अनि तपाईँ त्यहाँ गइसकेको पन्ध्र मिनटमा त्यो कार्यक्रम सुरु भइसक्यो, कुटपिटको कार्यक्रम
0: होइन, कुटपिट सुरु भएको कार्यक्रम सुरु भएर अब निर्वाचन अधिकृत एकतिर बसेका छन् र उनीहरू पनि असुरक्षा भयो, मैले देखेँ अब यहाँ स्थिति तनावग्रस्त भइसक्यो र तनावग्रस्त भएपछि सबै साथीहरू त्यहाँबाट निस्किने भाग्ने क्रम सुरु भयो, भाग्दै गर्दा चाहिँ समातेर गाडीमा चढेकालाई पनि तल झारेर चाहिँ यो मरासन्न गरिकन कुट्ने हो,
1: देवराज तामाङले बोलाएरै कुटे, त्यसो भए
0: बोलाएरै कुटे, भनेको थियो मान्छेले, राति 11 बजीसम्म उहाँको घरमा मिटिङ भएको छ, बिहान पनि मिटिङ भएको छ, नजानु होला तर बार बार फोन एउटा क्षेत्रीय सभापतिले बोलाउँदै गर्दा कसरी नजानु, आएर बोलिदिनुहोस् भन्दै गर्दा जाउँ भनेर म अब सिकिस्त घाइते भनेको तिनजना चाहिँ नोबेल हस्पिटलमा उपचार भएको छ, अरूलाई चाहिँ हातपात पीठ चुट पटक लाग्छ, घरमै आराम गरिरहनु भएको।
1: अब के हुन्छ त्यहाँको अधिवेशन चाहिँ?
0: अधिवेशन हुन्छ, यो हाम्रो प्रक्रिया हो, पन्ध्रमा अधिवेशनमा हर्ष र उल्लास चाहिँ सबैजना क्षेत्रीय प्रतिनिधिको रूपमा आइसक्नु भएको छ, हाम्रोतिर तिनवटा पालिका पर्छ, महानगरको अधिवेशन भइसक्यो, बुढी गङ्गा सुन्दर हरिचाको पनि अधिवेशन भइसक्यो, खालि क्षेत्रीय अधिवेशनमा मनोनयन गर्ने क्रममा मात्रै यो घटना घटेको छ, अधिवेशन रुक्दैन, केन्द्रले नै तुरन्त निर्वाचन आयोगले अब अर्को तयारी गर्दैछ, हामी छिटै यसलाई मूर्त रूप दिन्छौँ र एकता र सबैलाई म आज तपाईँ मार्फत आह्वान गर्न चाहन्छु, अहिले हाम्रो क्षेत्रमा त्यस्तो समूह भन्ने छैन, कतिपय साथीहरू डाक्टर शेखर कोइरालासँग नजिक हुनुहुन्थ्यो होला, कति चाहिँ गगन थापासँग, त्यो अवस्था होइन, साथीहरूलाई म आह्वान गर्छु, आउनुहोस् एकताबद्ध भएर फेरि हातेमालो गर्दै यो अधिवेशन सफल पारौँ, नेपाली काङ्ग्रेसको संगठनलाई उचाइ पारौँ, रूपान्तरणको अभियानलाई सफल पारौँ भन्छु।
1: हस् डाक्टर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कंग्रेसका सभामन्त्री डाक्टर विलास चन्द्रौला, आदरणीय श्रोता, सुन्दर रेसामा कुटपिट भएको घटनाको विषयमा हामीले छलफल र बहस गरिरहेका छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त
4: यो नेपाली रेडियो नेपाल
5: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
1: हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ खनालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद
1: मुमाराम खनालजी नमस्कार स्वागत छ यहाँलाई नेपाली बसमा
6: धन्यवाद धन्यवाद
1: अब अहिलेको अवस्थामा चाहिँ तपाईँले हेर्नुभयो चोलेन्द्र शमशेर जबरा पक्राउ त्यसपछि उहाँले आइतबार निकालेको विज्ञप्ति प्रहरीले दिएको स्टेटमेन्ट अनि गृहमन्त्रीले वा चाहिँ प्रधानमन्त्रीले सिधै आइजीपीलाई फोन गरेर उठाएर ल्याइहाल भन्दाखेरि चाहिँ प्रहरी उठाउने यो कस्तो खालको राजनीतिक संस्कार र संस्कृतितर्फ जाँदैछौ हामी
6: वास्तवमा यो दुर्भाग्यपूर्ण कुरा हो किनकि कुनै पनि लोकतान्त्रिक मुलुकमा सरकारले गरेका काम कारवाहीहरूको जवाबदेहिता चाहिन्छ र त्यसको चाहिँ संविधान सम्मत अथवा चाहिँ कानून सम्मत यी सबै कुराहरू चाहिन्छ तर अहिले चाहिँ जे भइराखेको छ यो अहिले मात्रै होइन यो सरकारको सुरुवातदेखि नै यस्ता प्रकारका चाहिँ गैर न्यायिक ढंगले चाहिँ गिरफ्तारी गर्ने अन्धाधुन्ध गिरफ्तारी गर्ने र छोड्ने जुन सिलसिला चलिराखेका छ यसले चाहिँ यो सरकार चाहिँ जुन दिशातिर उन्मुख भइरहेछ त्यो चाहिँ कानून संविधान र चाहिँ विधि विधान भन्दा चाहिँ बाहिरबाट एउटा भूमिगत गिरोहको चाहिँ जस्तो कार्यशैलीबाट यो सरकार चलिरहेछ र यो दुर्भाग्यपूर्ण कुरा हो र यो कुनै पनि लोकतान्त्रिक मुलुकलाई नसौने कुरा हो यस्तो प्रकारको चाहिँ जहाँ चाहिँ न्यायिक क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अगाडि उनलाई गिरफ्तार गर्नुपर्नको कारण के हो भनेर सम्पूर्ण चाहिँ नेपाली नागरिकले त्यो जान्नु पाउने अधिकार छ र त्यो अधिकारबाट वञ्चित गरेर एउटा चाहिँ नागरिकलाई चाहिँ रात बिरात चाहिँ उठाएर लिएर जाने जुन प्रकारको एउटा भूमिगत र चाहिँ निरङ्कुश शैली सरकारको देखिएको छ यो चाहिँ विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ मलाई
1: अब सर्वोच्च अदालतका रजिस्ट्रारको नेतृत्वमा चाहिँ चोलेन्द्र शमशेर जबरालाई भेट्न जानुभएको कुरा पनि बाहिर आएको छ तर चोलेन्द्रजीले तपाईँलाई सुरक्षा थ्रेट छ भनेर उहाँलाई चाहिँ सुरक्षाको लागि लग्न आएको भनेर प्रहरीले भनेको भन्ने विषय पनि सँगसँगै आएको छ पछि मोबाइल जफत गरेर मेरा मोबाइलहरू पनि हेरियो भन्ने कुरा छ लाग्छ चोलेन्द्र शमशेर पनि राजनीतिक रूपमा अलिकति सक्रिय भएको सुईको बारम्बार प्रधानमन्त्री कार्यालयमा पुगिसके पछाडि अलिकति थर्काउनका लागि चाहिँ उनलाई रातारात पक्राउ गरिएको हो कि भन्ने एउटा पंक्ति छ भने तर चोलेन्द्र शमशेरबाटै पनि मलाई साँच्चै सुरक्षा थ्रेट थियो भनेर चाहिँ उहाँको पत्र बाहिर सार्वजनिक हुनु यो उहाँ त कानूनको त्यत्रो जानकार हो प्रभु प्रधान न्यायाधीश भइसकेको व्यक्ति हो यो खेल कसरी चलिरहेको छ त्यसो भए
6: होइन अब यस्तो चाहिँ यस्ता मुलुकहरूमा कुनै व्यक्ति राजनीतिमा जान्छ वा जाँदैन उसको चाहिँ सम्बन्धित व्यक्तिको कुरा हो राजनीतिमा जानु अथवा चाहिँ राजनीतिक गतिविधिमा उसलाई चाहिँ चासो लाग्नु स्वाभाविक रूपले के हो भन्नुहुन्छ भने नेपालमा चाहिँ जुडिसियरीको चाहिँ जुन प्रकारको चाहिँ नेपालको इतिहास छ यो इतिहासमा चाहिँ जुन पहिलो पटक यस्तो घटना भएको हो अब यो घटनालाई लिएर मान्छेहरूले चाहिँ विभिन्न खालको चाहिँ टिका टिप्पणीहरू विभिन्न षड्यन्त्रका सिद्धान्तहरू बनाउने एउटा कुरा छ त्यसप्रति मलाई खासै चासो पनि छैन रुचि पनि छैन तर मूल कुरा के हो भने चाहे चाहिँ सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई समेत जुन तरिकाले उनलाई जेसुकै कारण होस् त्यसको एउटा पारदर्शिता चाहिँ सरकारसँग खोजिन्छ र त्यो पारदर्शितालाई उल्लङ्घन गरियो भने यसले चाहिँ आज एउटा घटना भयो भन्ने चाहिँ ठूलो कुरा होइन यस्ता घटनाहरूले दीर्घकालीन रूपमा के असर पार्छन् भन्नेबाट चाहिँ यसको विश्लेषण गर्ने हो त्यस हुनाले चाहिँ यसका चाहिँ अरू प्राविधिक पक्ष र कहाँ कहाँ कसले के भनेर के गरे भन्ने कुरा चाहिँ सञ्चार माध्यममा आइरहेकै छन् र सञ्चार माध्यमको काम हो त्यो हामीले चाहिँ के हो भने हाम्रो मुलुकमा चाहिँ यदि लोकतान्त्रिक व्यवस्था छ हाम्रो मुलुकमा यदि जवाबदेहिता छ हाम्रो मुलुकमा यदि कानून छ संविधान छ भने ती सबै कुराहरू चाहिँ पारदर्शी ढंगले नै अगाडि आउनुपर्छ र एउटा भूमिगत गृहले जस्तो चाहिँ सरकारले पनि काम गर्न थाल्यो भने त्यो भूमिगत गृह र सरकारमा कुनै भिन्नता रहँदैन त्यसपछि चाहिँ जुन अपराधीकरण नेपाली समाजमा भइरहेको पनि छ त्यो अपराधीकरणको चाहिँ पछिल्लो पराकाष्ठा त हामीले चाहिँ भदौ 24 गते र पछि चाहिँ जेलबाट जसरी चाहिँ मान्छेहरू निस्किएका छन् त्यहीँबाट हामीले चाहिँ देखेको हो त्यसकारणले यसमा चाहिँ यो अपारदर्शी चाहिँ जुन सरकारको कार्यशैली छ यो अपारदर्शिता मुलुकको चाहिँ लागि दुर्भाग्य हुन्छ, नागरिकमाथि दुर्भाग्य हुन्छ, यसलाई पहिले सच्याउनु पर्यो भन्ने हो।
1: अनि एउटा कुरा सर खनाल सर, जस्तो अहिले तपाईँले जुन कुरा हामी आज बताइरहेका छौ, नेपाल प्रहरी वा आईजीपी एउटा संस्था हो होइन, वा व्यक्ति होइन, किनभने यत्रो हजारौं प्रहरीको चाहिँ नेतृत्व उहाँले गरिरहनु भएको छ, तर प्रहरीको भूमिका चाहिँ वा प्रहरीलाई कमजोर बनाउन खोजियो वा चाहिँ प्रहरीलाई बदनाम गर्न खोजिँदैछ वा चाहिँ प्रहरीको आफ्नो स्वविवेक र उसको स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ वा कस्तो छ अहिले?
6: होइन, त्यो संस्थागत चल्नु पर्यो। त्यो संस्थागत चल्नका लागि पहिलो कुरो त संस्थाको नेतृत्व तपाईँ हेर्नुहोस् न, इतिहासमा सबैभन्दा कमजोर अहिले चाहिँ जुन गृहमन्त्री छन् उनको चाहिँ आफ्नै छवि विवादास्पद छ, न उनी राजनीतिज्ञ मान्छे हुन्। त्यस्तो नेतृत्वबाट चाहिँ गृह प्रशासन जुन चलिराखेका छ त्यही नै दुर्भाग्यपूर्ण कुरा हो। त्यस हुनाले चाहिँ अब त्यस्तो नेतृत्वबाट अब धेरै चाहिँ हामीले आशा गर्न त सक्दैनौ। तैपनि के हो भने नेपाल प्रहरी सक्षम चाहिँ संस्था नै हो, तर यसलाई राजनीतिकरणले ठिलो ठिलो बनाएको छ, र यो थप राजनीतिकरण मात्रै होइन, अब त सनकी र एउटा चाहिँ अदूरदर्शी र एउटा चाहिँ गृह प्रशासनमा चाहिँ जान नसाउने व्यक्तिको हातमा चाहिँ अहिले गृह प्रशासन छ। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने हामी चाहिँ एकदमै चाहिँ दुर्घटनाको सन्निकट छौँ, र यस्ता साना साना दुर्घटनाहरूबाट हामीलाई चाहिँ के बनाइँदैछ भने यस्ता त भइरहन्छन् होइन, यस्ता हुँदैनन्, यस्ता चाहिँ भइरहन्छन् भने त्यसले सजाय पनि पाउँछ, हिजो भएको पनि त्यही हो। त्यसमा यी सबै गतिविधिहरू कसरी र कसरी चाहिँ निर्देशित छन् भन्ने कुरा चाहिँ अलिकति यो तपाईँहरू जस्ता पत्रकारहरू नै लाग्नुपर्छ, र त्यो यस्ता कुराहरू आइ नै रहेका पनि छन्। तर चाहिँ वास्तवमा के हो भन्नुहुन्छ भने यो हाम्रो चाहिँ शासन सत्ता अहिले जे जसरी चलिरहेका छ, यो पछिल्लो परिवर्तन, यो परिवर्तनका संकेतहरू चाहिँ सकारात्मक छैनन्, एकदमै नकारात्मक ढङ्गमा अगाडि बढिरहेछ।
1: सर्वोच्च अदालतको फुलकोटको बैठक पनि बस्यो, त्यहाँ चाहिँ न्यायाधीशहरू नै त्रासमा त्राईमाममा जस्तो चाहिँ स्थिति सृजना भएको छ। कतिपय न्यायाधीशसँग चाहिँ मैले पनि एक दुईजनासँग कुराकानी गरेका छु, उहाँहरूसँग अफ द रेकर्ड कुराकानी भएको छ, र उहाँहरूले के भन्नुहुन्छ भने अब आज चोलेन्द्र शमशेर पक्राउ पर्नुभयो, उहाँ चाहिँ चोलेन्द्र शमशेरलाई हिरासतमा लग्यो, चोलेन्द्र शमशेरको हिजोको भूमिका के हो भन्ने कुरा त्यतातर्फ नजाउँ, उहाँले चाहिँ के गर्नुभयो भन्ने कुरामा नजाउँ, तर एउटा पूर्व प्रधान न्यायाधीश भएको व्यक्ति चाहिँ बिना पक्राउ पुर्जी बिना कारण चाहिँ त्यसरी चाहिँ गिरफ्तार हुन्छ भने भोलि हामीले पनि त त्यो न्यायाधीशको एउटा बेन्चमा बसेर चाहिँ भोलि धेरै किसिमका चाहिँ फैसला गर्नुपर्ने हुन्छ, र उनीहरूका विरूद्धका फैसलाहरू होला, कतिपय कुरामा चाहिँ कानूनी प्रश्न उठाउनु पर्ने हुन्छ, हामीलाई पनि सुरक्षा थ्रेट भन्दै लगेर चाहिँ यसरी केरकार गर्ने हो भने हामीले कसरी काम गर्ने भन्ने चाहिँ न्यायाधीशहरूको माग थियो। डाक्टर मनोज कुमार शर्मामाथि नै प्रश्न उठाएका छन् अहिले प्रधान न्यायाधीशमाथि भन्दा, यसले के हो एउटालाई हानेर अर्कोलाई तर्साउने खालका खेल पनि भएका हुन् त्यसो भए?
6: होइन, त्यो त प्रश्नै देखिन्छ, किनभने सत्ताले त्यही नै गरिराखेका छ अहिले, र हामीले चाहिँ इतिहासमा पहिलो पटकै हामीले देख्यौं न्यायालयमा फुल बेन्चले नै सरकारको यस्तो प्रकारको चाहिँ कार्यशैलीको एउटा एक प्रकारले चाहिँ घुमाउरो ढंगले विरोध गरेको छ, र त्यो विरोध गरिनु पनि पर्छ। होइन, हिजो चाहिँ कुनै व्यक्तिले इन्स्टिट्युसनको प्रमुख हुँदाखेरि के गर्यो भन्ने कुराका लागि त हाम्रो संसद के का लागि बन्या त, उनीहरूले कुनै पनि न्यायाधीशमाथि अथवा अहिले पनि त प्रक्रिया मिचेर चौथो वरियताको मान्छेलाई चाहिँ न्यायाधीश बनाउँदाखेरि उसले वरियता मिचेको त त्यही सरकारको चाहिँ हाम्रो चाहिँ बहुमतको दम्भ छ भनेरै हो नि त, नत्र त न्यायिक परिषदमा बहुमत हुँदैन थियो भने कसरी चाहिँ अहिले मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीश हुन्थे त भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ। त्यस हुनाले अब त्यो चाहिँ कानूनमा टेकेर नै त्यो कुरा गरेको हुनाले यो कुरा गलत छ भन्दा भन्दै पनि त्यो कुरालाई चाहिँ कानूनसम्म ढङ्गले सही छ भनेको हो नि। त्यसमाले सबभन्दा पहिलो कुरा त के हो भने यदि विधिको शासन छ भने, तर मलाई लाग्छ अब त्यो विधिको शासनभन्दा धेरै पर मुलुक पुगिसकेका छ, मान्छे हेर्दाखेरि हामीले चाहिँ संविधान पनि भएको सबै इन्स्टिट्युसनहरू इन्ट्याक्ट भए जस्तै देख्छौ, हिजो ओलीको पालामा भन्दा बढी गैर न्यायिक ढङ्गले चाहिँ जुन डिसिजनहरू हुन थालेका छन्, जुन प्रकारले विधि मितेर कानून मितेर जुन प्रकारका गतिविधि हुन थालेका छन्, यसको चाहिँ मैले अघि पनि भने रणनीतिक रूपमा एउटा खालको चाहिँ भ्याकुम जुन सिर्जना गर्न खोजिँदैछ त्यो चाहिँ लोकतन्त्रको लागि घातक हुनेछ।
1: तर अब आज चाहिँ यसमा धेरै प्रश्नहरू पनि उब्जिरहेका छन्, सरकारका कार्यशैलीमाथिका प्रश्नहरू छन्, प्रधानमन्त्रीले राति दिने निर्देशनका प्रश्नहरू छन्, गृहमन्त्रीले गर्ने निर्देशनका प्रश्न, आईजेपीले चाहिँ अब प्रहरी संगठनको कतिको गरिमा बचाउन सक्नुहुन्छ भन्ने खालका धेरै प्रश्नहरू छन्, अन्यलताका प्रश्नहरू छन्, तर पक्राउ पर्ने कुरा कसैले भनौँ न भ्रष्टाचार गरेको छ, कोही चाहिँ देश द्रोही छ वा चाहिँ उसले गलत क्रियाकलापहरू गरेको छ, प्रक्रिया अनुसार जोसुकै पनि कानुनी दायरामा आउन सक्छ, तर विधि र शासनको उल्लंघन गर्दै जाने हो भने सिस्टमलाई चाहिँ केही होइन भन्ने ढंगले अगाडि बढ्दै जाने हो भने मुलुकको अभिगत के हुन्छ र अन्तर्राष्ट्रिय जगतले चाहिँ हाम्रो नेपालको अहिलेको परिस्थितिलाई चाहिँ कसरी हेर्छ?
6: होइन पक्कै पनि के हो भने हामी चाहिँ एकदमै आर्थिक चाहिँ पछौटेपनमा छौँ, सामाजिक रूपमा चाहिँ हाम्रो समाजको चाहिँ तीव्रतर विघटनमा छ। यस्तो बेलामा चाहिँ हाम्रा चाहिँ जुन सरकारी निकायहरू हुन् अथवा चाहिँ हाम्रा संस्थाहरू हुन् तिनीमाथिको प्रहारले चाहिँ झन् चाँडै त्यो हाम्रो चाहिँ दुर्घटनालाई चाहिँ जुन राजनीतिक दुर्घटनालाई चाहिँ अगाडि ल्याउँछ। हिजो पनि माओवादीले चाहिँ त्यही नै गर्न खोज्या हो, आफ्ना चाहिँ राज्यका संस्थाहरूमा विश्वास नगर्ने, त्यो संस्थाहरूलाई चाहिँ एउटा आधार बनाएर त्यसलाई भत्काउने काममा नै लाग्यो। पछि चाहिँ केपी ओलीजीको पनि त्यही नै देखियो र उनले पनि चाहिँ संस्थाहरूमा नियन्त्रण गर्न खोज्ने र त्यो संस्थाहरूलाई एउटा औपचारिक चाहिँ तहमा राखेर डिसिजनहरू चाहिँ व्यक्तिवादी र मनमानी ढङ्गले गर्ने र आज त झन् चाहिँ कमसे कम चाहिँ हिजोका चाहिँ पुराना दलहरूका नेताहरूले इन्स्टिट्युसनहरूलाई एउटा चाहिँ देखाउने एउटा माध्यम चाहिँ एउटा त्यसमा टेके जस्तो गर्थे, अहिले त त्यो पनि छैन। निर्लज्जतापूर्वक चाहिँ झुठो बोलेको छ र प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई चाहिँ गिरफ्तार गर्दाखेरि जुन खालका चाहिँ सामान्य प्रक्रियाहरू पुर्याउनुपर्छ त्यो पनि छैन र अब के कस्ता चाहिँ फेरि अहिले जुन खालको चाहिँ त्रास चाहिँ नेपाली जनमानसमा छ, किनभने भदौ 24 जसरी व्यक्तिगत सम्पत्तिहरूमाथि आगजनी व्यक्तिगत आक्रमणहरू भए त्यो त कुनै राजनीतिक परिघटना थिएन, यस्तो प्रकारको आपराधिक परिघटनाबाट जुन नेपाली समाज मनोवैज्ञानिक रूपमा आतंकित छ त्यो मनोवैज्ञानिक रूपमा आतंकित भएको समाजलाई अझ बढी चाहिँ सरकारले नै त्यसलाई चाहिँ प्रोत्साहन गर्ने जुन दुस्साहस भइराखेको छ यसले दिने परिणाम चाहिँ मलाई लाग्छ हिजो ओली र प्रचण्डको जुन अवस्था अहिले छ राजनीतिक रूपमा त्योभन्दा धेरै चाहिँ खराब अवस्था चाहिँ यिनीहरूको हुन्छ। त्यस कारणले चाहिँ अझै पनि सम्हालिएर पारदर्शी ढङ्गले र जवाबदेहिता सहित चाहिँ शासन गर्नको लागि म चाहिँ यो सरकार राष्ट्रपाको पनि हो कि होइन यो सरकार चाहिँ कसको हो जो बालेन्द्रको सरकारलाई चाहिँ म चाहिँ यो अनुरोध गर्न चाहन्छु।
1: होइन अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति त अलिकति केही भए पनि राजनीतिमा चाहिँ अलिक हारिएर आएका, त्यसपछि संचार जगतमा पनि राम्रै हिजो प्रश्न उठाएर आउनु भएको एउटा व्यक्ति, तर उहाँको कमाण्डमा अर्थात् उहाँको निगरानीमा उहाँको नियन्त्रणमा सरकार छ कि छैन अहिले?
6: छैन छैन, त्यो पटक्कै छैन। यदि सकारात्मक दिशातिर हुन्थ्यो भने त्यो एक तहसम्म राम्रो पनि हुन्थ्यो, किनभने राजनीतिक दलले सरकारलाई चाहिँ धेरै ठूलो चाहिँ भारी बोकाउनु भन्दा सरकारलाई चाहिँ खुकुलो छोडिदिनु राम्रो हुन्थ्यो, तर यहाँ त उल्टो भएछ। पार्टीले चाहिँ अलिकति मात्रै नियन्त्रण नगर्ने हो भने सरकार चाहिँ बेलगाम चाहिँ अराजक चाहिँ भएर गइरहेछ र त्यो अराजकता वास्तवमा त्यो पार्टीका लागि पनि राम्रो छैन। सरकारको अराजकता चाहिँ यदि चाहिँ कानूनसम्म ढङ्गले डेलिभरी गर्ने भनेर यिनीहरूले भनेका थिए सुशासनको कुरामा उनीहरूले चाहिँ राम्रो गर्थे भने त्यसलाई चाहिँ पार्टीले खुकुलो छोड्दा राम्रो हुने हो, तर यथार्थमा चाहिँ अब राष्ट्रपाले चाहिँ धेरै खुकुलो छोड्दा यो सरकार चाहिँ अराजक र नागरिक विरोधी काममा चाहिँ लाग्ने सम्भावना चाहिँ प्रबल देखिरहेछ।
1: अब संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री जानुभयो, प्रधानमन्त्री गइसके पछाडि चाहिँ एउटा कुरामा अलिकति खड्किएको जस्तो अब संचारकर्मीले उठाउनु पर्ने प्रश्न, उहाँले के भन्नुभयो भने नेपाल हिम पहिरोबाट निकै जोखिममा छ, नेपालमा रहेका हिमतालहरू भिसा लगाएर चाहिँ यात्रा गर्दैनन्, उनीहरू जतिखेर पनि आउँछन्। विश्व समुदायले एउटा कुरा जानोस्, जलवायु परिवर्तनको शिकार चाहिँ हामी मात्र होइन, दक्षिण एसियाका धेरै मुलुकहरू हुनुपर्नेछ र विश्व नै हुनुपर्नेछ भन्ने खालको आवाज उठाउनुभयो, त्यसमा सकारात्मक हिसाबले पनि हेरौँ। तर उहाँले नेपाल एकदमै अप्ठ्यारो अवस्थामा छ, जोखिममा छ भन्दै गर्दाखेरि हिम पहिरो फुटेर केही जिल्लाहरू प्रभावित भएका हुन्, सिङ्गो देशै जोखिममा छ भन्ने कुरालाई चाहिँ जसरी अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुभयो, रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लाहरू प्रभावित भए उनीहरू जोखिममा छन्, त्योभन्दा पनि एक्स्ट्रा खालका निकै पर्यापर्यटनले भरिपूर्ण देश हाम्रा जिल्लाहरू छन्, हाम्रा धेरै भनौँ त्यस्ता भर्जिन ल्यान्डहरू छन् भन्ने कुरालाई चाहिँ अलिकति जोड़ दिन सक्नु भएन भन्ने विषय पनि आएको छ। उहाँको स्पिच र उहाँको चाहिँ त्यहाँको प्रस्तुति पर्फर्मेन्स चाहिँ तपाईँले कसरी लिनुभयो खनाल सर?
6: यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा जसले यो एउटा औपचारिकताका लागि चाहिँ गरिन्छ नि कुरा, त्यो अन्तर्राष्ट्रिय मञ्चको जुन शीतयुद्धकालमा त्यस्ता चाहिँ संयुक्त राष्ट्रसङ्घको पनि जुन भूमिका थियो, अब के भूमिका छ र त्यसले चाहिँ त्यसले कुनै पनि प्रकारको चाहिँ सकारात्मक काम गर्न सकेको छैन। विश्व महाशक्तिहरूको अगाडि उस केही पनि निरीह भएर चाहिँ बसिरहेका छ। त्यस्ता मञ्चहरूमा उठाउने कुराहरू चाहिँ उठाउनु पर्ने एउटा चाहिँ आफ्नो कर्तव्य गर्ने कुरा हो, त्यो उनले एउटा कर्तव्य गरेका हुन्, अरूले पनि त्यो गर्थे। अहिले चाहिँ हाम्रो रसुवाको चाहिँ ठुलो त्यो बाढी भएको हुनाले त्यो त्यसलाई चाहिँ मान्छेहरूले त्यो बाढीबाट जुन प्रभावित छ त्यस अर्थमा चाहिँ यसलाई चाहिँ बढी कन्सन्ट्रेसन दिएर चाहिँ त्यो कुरा नेपालीले चाहिँ बढी चाहिँ महत्व दिएका हुन्, खास गरेर चाहिँ अन्तर्राष्ट्रिय जगतले कहीँ पनि महत्व दिएको चाहिँ मैले देख्दिनँ. अब त्यो त्यस कारणले गर्दाखेरि हो उनले चाहिँ कुरा राख्नु नेपालको तर्फबाट एउटा सकारात्मक कुरा नै हो. नेपालको हेड अफ इन्स्टिट्युसनले जहिले पनि त्यस्ता महासभाहरूमा गएर आफ्ना कुराहरू राख्छ र अहिले हामी धेरै पीडित भएको हुनाले त्यो पीडा सुनाउनका लागि पनि अलिकति शब्द संवेदनशीलता चाहिँ बढेको चाहिँ पक्कै हो. तर त्यसभन्दा बढी चाहिँ मैले चाहिँ यो एउटा औपचारिकताको लागि मात्रै गरिने कुराहरू हुने. जलवायु परिवर्तनको चाहिँ समस्या पक्कै पनि चाहिँ एकदम जटिल समस्या हो, धेरैले संसारभरि उठ्दै पनि आएको छ, हामीले उठाएका पनि छौँ. तर उठाउनु र त्यो हाम्रो जलवायुबाट प्रभावित भएकोले हामीले चाहिँ जुन क्षतिपूर्ति लिने हो खास गरेर विकसित राष्ट्रहरूबाट, त्यो क्षतिपूर्तिको समस्यालाई चाहिँ हामीले कूटनीतिक तवरबाट र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ नयाँ सिराबाट परिभाषित नगर्दासम्म चाहिँ हामीलाई यस्ता प्रकारका चाहिँ मञ्चहरूमा कस्ता कस्ता बिपी कोइराला जस्ता गएर धेरै परिणाम पनि ल्याएका छन् र अहिले चाहिँ खासै ठुलो महत्व हामीलाई दिन्छन् भन्ने पनि होइन र त्यो क्षमता छ यो सरकारको भन्ने पनि होइन. तर प्रधानमन्त्री गएर औपचारिक रूपमा चाहिँ अब त्यस्ता मञ्चहरूलाई प्रयोग गर्नु चाहिँ त्यो एउटा राष्ट्रको कर्तव्य हो, त्यो कर्तव्य उसले निभाएका हुन्. त्यसभन्दा बढी मैले चाहिँ ए संसारै चाहिँ हामीतिर आकर्षित भयो भन्ने कुरा र जे जस्ता चाहिँ हाम्रा बौद्धिकका हाम्रा सञ्चार माध्यमका जे जस्ता कुराहरू चाहिँ मैले चाहिँ पढेँ, म चाहिँ आश्चर्यचकित छु कि अब त हामी त कस्तो भयौँ भन्नुहुन्छ भने सूर्य पूर्वबाट उदायो भन्दाखेरि पनि ओहो पूर्वबाट उदाउनु चाहिँ के हो भनेर यहाँ चाहिँ ठुलो चाहिँ विमर्श चल्ला जस्तो भइसक्यो.
1: होइन खनाल सर, यहाँले देख्नुभयो होला अल्गोरिदम व्यापक चलिरहेको छ. अहिले विश्व मञ्चमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बोलेको स्पिच भाइरल भयो होइन, यो व्यापक रूपमा प्रचार गरिँदैछ, तपाईँले हेर्नुभयो?
6: होइन, भाइरल हुनु र त्यो कन्टेन्टले चाहिँ परिणाम दिनु चाहिँ दुईटा फरक फरक कुरा हुन्. भाइरल त यी चाहिँ भाइरलबाटै प्रधानमन्त्री बनाए हुन् होइन, त्यस कारणले भाइरलबाट प्रधानमन्त्री भएकालाई भाइरल भयो भन्नेको के ठुलो अर्थ भयो र भाइरल भएका मान्छे पनि गम्भीर भयो भन्ने भयो भने त्यो दिन सुनौला.
1: तर चाहिँ अब
6: भाइरल त भइरहन्छ नि,
1: संयुक्त राष्ट्र
6: कामै भाइरल हुने हो.
1: संयुक्त राष्ट्रसंघमा उहाँको उपस्थिति, उहाँको पोजिसन, उहाँले दिन खोजेको सन्देश, उहाँको अलिकति स्पिच चाहिँ जे जे कुरा आउनुपर्ने थियो त्यो कुरा त सबै समेटिया छ नि त होइन?
6: होइन, त्यो कुरा त तिनै नै हुन्, जलवायु परिवर्तनबाट हामी चाहिँ पीडित छौँ, यही त कुरा हो. जतिवटा चाहिँ फुलबुट्टा भरे पनि यसमा चाहिँ 100 पेजको निबन्ध पनि लेख्न सक्नुहुन्छ होइन, एउटा किताबै पनि लेख्न सक्नुहुन्छ. जलवायु परिवर्तन आजको गम्भीर मुद्दा हो र त्यो कम्ती कम संवेदनशील मुद्दा होइन. त्यस्तो संवेदनशील मुद्दामा चाहिँ विभिन्न निकायहरूका सरकारले गर्ने काम एउटा हुन्छ, नागरिकको तहबाट एउटा हुन्छ, एकाडेमिक इन्स्टिट्युसनले अर्कै काम गरिरहेका हुन्छन्. अब चाहिँ यस्तो खालको चाहिँ इकोलोजीमा काम गर्ने चाहिँ थुप्रो चाहिँ संस्थाहरू पनि हुन्छन्. अब त्यसमा सरकारले चाहिँ सबभन्दा माथिल्लो तहबाट यसको चाहिँ समग्रतामा यसलाई चाहिँ कसरी परिणाममुखी बनाउने भन्नेतिर जाने हो. त्यस कारणले चाहिँ अब यसमा हाम्रो जस्ता देशको त कुनै यो खास गरेर यो वातावरण चाहिँ बिगार्नका लागि भनौँ न होइन, यो ग्लोबल वार्मिङ अथवा चाहिँ जति पनि चाहिँ वातावरणीय प्रभावहरू छन् त्यसमा चाहिँ हाम्रा जस्ता देशको चाहिँ भूमिका त नगण्य छ. तर सबैभन्दा जोखिम चाहिँ हामीले लिइरहेका छौँ, तर त्यो जोखिमको दीर्घकालीन असर त उनीहरूलाई पनि हुन्छ. त्यसै कारणले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ हामीले चाहिँ परिणाम कसरी ल्याउने भन्ने हो. त्यो परिणाम ल्याउनको लागि चाहिँ उनले बोलेका कुराहरू चाहिँ सबै सकारात्मकै छन् होइन, तर ती कुराहरू चाहिँ औपचारिक हुन्. मैले यस कारणले भनेको हो कि सरकारले चाहिँ गर्ने चाहिँ त्यो ट्र्याक टु डिप्लोमेसी भन्छ नि, त्यो ट्र्याक टूबाट मात्रै परिणाम आउने हो. ट्र्याक वानमा चाहिँ हामीले चाहिँ आफ्ना एजेन्डा फ्लोर मात्रै गर्दै हो, त्यसमा सरकारले चाहिँ एजेन्डा फ्लोर मात्रै गरे हो. त्यो जुन एजेन्डाहरू यसभन्दा अघिल्ला सरकारले पनि गर्दै आइरहेका थिए त्यो एउटा निरन्तरतामा मात्रै हो, त्यसमा चाहिँ कुनै डिपार्चर आएको कुनै परिणाम देखिएको कुरा केही पनि होइन. त्यसमा त्यस्ता मञ्चहरूमा हिजोका सरकारहरूले पनि गरेका थिए, आज पनि गरे. त्यसभन्दा बढी चाहिँ यसलाई चाहिँ धेरै तन्काउनु पर्ने उनकै दलका मान्छेहरू उनका चाहिँ फ्यानहरूले गर्ने त एउटा कुरा हो, तर भौतिकहरूको त आत्मसमर्पण हेर्नुभयो भने तपाईँ चाहिँ सारा संसारै उल्टिएर अब चाहिँ सारा चाहिँ नेपाली नेपालमय भयो भन्ने चाहिँ होइन. मात्रै के हो भने हाम्रो पीडा र हाम्रो दुखाइ धेरै थियो होइन, त्यो दुखाइ धेरै भएको हुनाले हाम्रा चाहिँ स्टेटमेन्टहरूमा पनि हिजोको भन्दा त्यो पीडा सहितको स्टेटमेन्ट थियो, त्यति मात्रै हो. त्यो के थियो?
1: अब मुबाराम खनाल सर, एउटा कुरा क्या, नेकपा एमाले त ब्युटिफुल भएर निस्क्यो नि त अहिले होइन, यो केन्द्रीय कमिटी बैठकपछि कसरी हेर्नु भएको छ?
6: होइन, एमाले जतिसुकै गरे पनि ओलीले नेतृत्व नछोड्दासम्म त्यहाँको चाहिँ कल चाहिँ त्यो अन्त्य हुँदैन, किनकि ओली यस्तो चाहिँ समयमा त्यो पार्टीमा आए जसको चाहिँ पार्टी जुन प्रकारले चाहिँ एमालेको एउटा तीव्र गतिमा लोकतान्त्रिकरण पनि हुँदै थियो र त्यसले चाहिँ आफ्ना नीतिहरूमा पनि समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गर्दै थियो। नवौं महाधिवेशनमा चाहिँ वास्तवमा त्यसले जुन चाहिँ समाजवादी कार्यदिशा लिएर अगाडि बढ्यो र एउटा चाहिँ शान्तिपूर्ण संक्रमणको जुन चाहिँ बाटो लियो त्यो बाटो वास्तवमा चाहिँ घनश्याम भूषालहरूले धेरै पहिलेदेखि नै उठाएको राजनीतिक लाइनमा त्यो पार्टी आयो तर नेतृत्व यस्तो व्यक्तिको हातमा गयो जुन चाहिँ त्यो खालको चाहिँ बदलिएको कार्यदिशालाई न्याय गर्न सक्थ्यो। त्यहीबाट एमाले चाहिँ वास्तवमा त्यसको चरित्र जुन पहिलाको थियो त्यो चरित्र बिस्तारै त्यो एकमनावादी त्यो चाहिँ दम्बी त्यो व्यक्तिवादी त्यो अधिनायकवादी हुँदै गयो र त्यसले चाहिँ वास्तवमा एमालेमा बदलिएको चाहिँ राजनीतिक चिन्तन अनुकूलको संगठनात्मक संरचना त्यसले बनाउन सकेन। त्यस कारणले मलाई लाग्छ अब ओलीले नेतृत्व गरेर एमाले अझ खुम्चिँदै जाने हो त्यो चाहिँ विस्तार हुने होइन।
1: होइन अब एउटा कुरा कस्तो छ भने अब राजनीति यस्तै त हो नि अब जादो टुनामुना लाएर हुन्छ कि मोहनी लाएर हुन्छ कि वा निर्देशन गरेर हुन्छ कि थर्काएर हुन्छ कि धम्क्याएर हुन्छ कि सबैलाई शान्त पारिहाल्नु हो नि त होइन एउटा एक किसिमको
6: शान्त त्यस्तो लाग्छ कि शान्त त उनले चाहिँ जहिले पनि शान्त पारे भन्छन् तर कहाँ शान्त भयो त
1: तर कस्तो बवण्डर थियो
6: जति तपाईँले चाहिँ आउटर रिङको मान्छेलाई लखेट्दै जानुहुन्छ भित्रैकै मान्छे त्यो आउटर रिङमा जान्छ होइन त्यस हुनाले पार्टीमा तपाईँले जति धेरै लखटे भन्नुहुन्छ त्यति नै बढी चाहिँ नजिकको मान्छे तपाईँको शत्रु बन्दै जाने हो।
1: बादलजीको
6: नेतृत्वमा विवादहरू आइरहने चाहिँ चिज हो पार्टी भनेको
1: बादलजीको
6: पार्टीमा निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहन्छन् समस्याहरू आइरहन्छन् सापेक्षिक रूपमा त्यसलाई चाहिँ राजनीतिक समाधान खोज्नु पर्यो। उहाँले चाहिँ व्यक्तिबाट समाधान खोज्नुहुन्छ संगठनबाट समाधान खोज्नुहुन्छ त्यसमा पद दिएर समाधान खोज्नुहुन्छ पदबाट हटाएर समाधान खोज्नुहुन्छ एउटा राजनीतिक निर्णयबाट समाधानमा जाने विधि चाहिँ चाहियो जो चाहिँ नेपालका कम्युनिस्टहरूले त्यो गर्दैनन् उनीहरूले व्यक्तिबाट विधि निर्माण गर्छन् कि व्यक्तिलाई चाहियो भने अनि विधि बनाउने हो उनलाई उनी 70 वर्षका भए अनि उनलाई चाहिँ 80 वर्षसम्मको मान्छे पनि हुन सक्ने चाहियो विधानै बदल्नु पर्यो कानून बदल्नु पर्यो त्यसैले त्यो व्यक्तिलाई हेरेर जब तपाईँले विधान बनाउन थाल्नुहुन्छ अनि त्यस्तो पार्टीले काम गर्छ त्यस्तो नेतृत्वले काम गर्छ तर अब एमाले जस्तो यति बलियो पार्टी त्यत्रो धेरै समर्थक भएको पार्टी त्यति पुरानो पार्टी त्यो एकैचोटि चाहिँ त्यो भत्किएको देखिँदैन तर बिस्तारै त्यो यसरी भत्किँदै गएको हुन्छ कि त्यसमा ओलीलाई नै थाहा हुँदैन।
1: अब अहिलेको अवस्थामा के देखियो भने अब केपी शर्मा ओलीजीले जुन ढंगले प्रतिवेदन सार्वजनिक भएको छ अहिले पछिल्लो समयको तलका नेता कार्यकर्ताहरूसँग गएर रामबहादुर थापा बादलको नेतृत्वमा शंकर पोखरेल विष्णु पौडेलजी त सुर्खेतबाटै समातिनुभयो त्यो बेला त्यो प्रतिवेदनका सुझाव संकलन लिने क्रममा त्यसपछि आइसके पछाडि बादलको पनि प्रतिवेदनले चाहिँ त्यहाँ चाहिँ ठाउँ पाएन शंकर पोखरेलजीको प्रतिवेदनले ठाउँ पाउने कुरै भएन प्रदीप गेवालीजीले जब लेपन लाउनुभयो त्यही पारित भयो भन्दाखेरि त सबैका मुखमा बुझो लाग्यो नि त होइन वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई दिइसकेपछि एमालेमा
6: त्यही नै हो अहिले चाहिँ उनीहरू चाहिँ वास्तवमा त्यहाँभित्र एउटा चाहिँ लामो समयसम्म पार्टीका नीतिहरूमा चाहिँ छलफल गर्ने पार्टीहरूका चाहिँ विचारहरूमा छलफल गर्ने त्यसको सांगठनिक चाहिँ सिद्धान्तमा छलफल गर्ने त मान्छे नै त्यहाँ रहेन नि त अब चाहिँ ओलीकै मान्छेहरू हुन् जति बचेका अब ओलीकै मान्छेहरूको बीचमा चाहिँ जुन प्रतिस्पर्धा देखिन थाल्यो अब त्यसमा चाहिँ उनीहरूले चाहिँ भनेर पनि भएन जसरी चाहिँ ईश्वर पोखरेल अथवा चाहिँ शंकर पोखरेल अथवा चाहिँ विष्णु पौडेल आदि इत्यादि चाहिँ अहिले ओलीको विपक्षी चित्तामा उभिएर उनीहरूलाई पत्याउने कसले किनकि हिजो चाहिँ ओलीबाट लिने सबैभन्दा धेरै लाभ लिएका नेताहरू हुन् त्यस कारणले गर्दाखेरि अहिले त्यहाँ चाहिँ यदि भीमरावल भइदिएको भए यदि चाहिँ त्यहाँ घनश्याम भूषालहरूको समूह भइदिएको भए त्यो परिस्थिति फरक पर्थ्यो अथवा नेतृत्व लिनका लागि लामो समयसम्म प्रतिपक्षमा रहेर जुन काम गरेका नेताहरू हुन् उनीहरूले चाहिँ कोसिस गरेको भए त्यसको परिणाम फरक हुन सक्थ्यो तर कम्युनिस्ट पार्टीहरूमा त के हुन्छ भन्नुहुन्छ नि ती कम्युनिस्टहरू पनि होइनन् त्यो ओलीको पार्टी भनौँ न त्यो ओलीको पार्टी पुष्पकमल दाहालको पार्टी होइन यस्तो एउटा मान्छेको पार्टी हो क्या त्यो प्राइभेट कम्पनी हो अब त्यहाँ चाहिँ जाहिर गरौँजेलले जाहिर गर्ने हो अनि त्यसपछि छोडेर हिँड्ने हो तपाईँ हामीले जसरी चाहिँ विभिन्न सञ्चार माध्यममा काम गऱ्यौँ तलब लिएर हो त्यस्तै हो त्यो पार्टी अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले
1: अब
6: त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ त्यो तपाईँलाई निकालिदिन्छ होइन त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने जस्तै कङ्ग्रेसमा त्यस्तो भएन नि कङ्ग्रेसमा हेर्नुभयो तपाईँले त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ काङ्ग्रेस कब्जा गरेन नराम्रो शब्दमा भन्ने हो भने कब्जा अथवा चाहिँ काङ्ग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन त्यहाँ नेता नभएर हो त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी त्यस कारणले मैले नेपाली कङ्ग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने जसलाई चाहिँ त्यो खुकुरो पार्टी भएको हुनाले त्यस्तो भएको हो आज शेरबहादुरले चाहिँ एमाले जस्तो बोलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो त्यस हुनाले चाहिँ त्यो
1: शेरबहादुरको पन्जाबाट फुत्किएको कङ्ग्रेस चाहिँ सुधारिएर आयो भन्ने लाइन हो तपाईँको
6: अनि त्यो त 100% हो नि शेरबहादुरको जस भन्दा त धेरै सुधारियो नि त त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन् एकचोटि सुधारेर सकिने भन्ने होइन होइन भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्दा यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने त्यसमा पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त यिनीहरूले जस्तो हो सबै भैँसी पनि आल खेल्न चाहिँ नस घिनाउने चाहिँ त्यस्तो गनाउने पोखरी प्रचण्डको गनाउने पोखरीमा अब को पस्न सक्छ अहिले चाहिँ तपाईँ चाहिँ ओलीको गनाउने पोखरीमा को पस्न सक्छ त्यहाँ दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि त्यहाँ चाहिँ त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले त्यो नै ठिक छ अझ धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ
1: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेका थिएँ मैले उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सक्लिएको चाहिँ कम्युनिस्ट एकता ध्रुवीकरण वामपन्थी एकता हुन्छ भन्नुभयो
6: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन् ती तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट मुक्त हुनुहोस्
1: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ अर्थतन्त्र खस्किएको छ दसैँ तिहार आयो कालो बजारी व्यापक छ मूल्य वृद्धि भएको छ यहाँले थाहा छ भान्सा महँगिएकै छ तैपनि जनताहरू चुपचापै छन् ग्यास समयमा पाइएको छैन लाइन अझै हट्न सकेको छैन कहाँनिर के कमजोरी हुँदैछ
6: अहिले वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन् त्यहाँ चाहिँ कुनै एउटा त्यो चटके आएर अहिले आएका यी जुन चटके छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो पहिला त त्यसमा बहस हुनु पर्यो अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छ त्यो होइन वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँलाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो त्यो राम्रै भयो तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठुलो कुरा हो त्यो पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ ऊ नगरौँ संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानुन किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानुनले तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद भएको चाहिँ त्यो नियत भन्ने हुँदैन त्यसमा तपाईँले चाहिँ कानुनले नै बाँध्ने हो कडा कानुनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गऱ्यौँ त्यस हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा त्यति नै फरक हो अरू केही पनि होइन राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ असन्तुष्ट बढ्दै गइरहेछ त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि त त्यस हुनाले चाहिँ यसका काम गतिविधिहरूलाई हेर्दै जाउँ तर प्रारम्भमै त्यसको संकेत चाहिँ कुनै पोजिटिभ छैन
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मोहराम खनालजी नमस्कार
6: धन्यवाद
1: राजनीतिक विश्लेषक मोहराम खनाल
7: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस होम खुशीको कनेक्सन
4: यो नेपाली रेडियो नेटवर्क
8: हजारों विषय में तारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल आईडी बैंक सबई का लागी बैंक इस होम इंटरनेट
1: एक राम्रो बेसमा नेपाल प्रहरीका पूर्व एआईजी बुद्धि बहादुर गुरुङ हुनुहुन्छ पूर्व एआईजी साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: हजुर नमस्कार
1: गुरुङ सर मलाई सुन्दै हुनुहुन्छ धेरै नेपालीहरूले सुन्दै हुनुहुन्छ तपाईँको आवाजलाई आज के बताइदिनुहोस् भने गृहमन्त्रीले वा प्रधानमन्त्रीले आदेश दिने आईजीपीले चाहिँ राति मध्यरातमा सुतेको व्यक्तिलाई क्र्याक झ्याप पारेर सुरक्षा दिन्छौ भन्ने प्रहरी आज कुन स्थानमा छ कसरी परिचालन हुन्छ आदेश कसरी कार्यान्वयन हुन्छ बताउनुहोस् न जनतालाई
9: हजुर धन्यवाद अब प्रहरीको आदेश पालना गर्ने भन्ने कुरा चाहिँ के हुन्छ भने राज्यमा कानून हुन्छ र कानून बमोजिम गर्नुपर्ने कामहरूको लागि जिम्मेवार निकायमा भएको व्यक्तिहरूले कानून बमोजिम नै आदेश दिनुपर्ने हो तर प्रशासनिक काम कुराहरूमा कहिलेकाहीँ मौखिक किसिमको आदेशहरू पनि आउन सक्छ त्यो मौखिक आदेशहरू आउँदाखेरि धेरै कुराहरू पालना गर्नु बाध्य हुन्छ वा गर्नु पनि पर्छ र तर कतिपय ह्युमन राइट्स भायोलेसनका कुराहरू हुन्छन् मानवाधिकार उल्लङ्घन हुने कुरा जनताका संवेदनशील अधिकारहरू उल्लङ्घन हुन सक्ने विषयहरूमा जिम्मेवार अधिकारीहरू त्यस्ता खालका माथिल्लो निकायबाट दिएको लिखित वा मौखिक आदेशहरू पालना गर्न बाध्य नहुने भन्ने दुनियाँको मानवाधिकारको सामान्य सिद्धान्त पनि हो नेपालका कतिपय कानूनहरूले पनि त्यस्ता कुराहरूको व्यवस्था गरेको छ तर अहिलेको परिस्थितिमा के छ भने नेपाल अहिले अध्ययन गरिराख्दाखेरि चाहिँ राज्य संस्कार र संस्कृति राज्य व्यवस्थाको संस्कार संस्कृतिहरू कतै यो विकसित हुन नसकेको हो कि त्यसो हुँदाखेरि राज्यका संयन्त्रहरूले कानूनले तोकेको कामहरू निष्पक्ष ढङ्गले सम्पादन गर्न नसक्ने र त्यसमा बायस हुनु पर्दाखेरि चाहिँ विभिन्न खालका प्रश्नहरू
1: एउटा कुरा जस्तो अब विधिवत रूपमा होइन कानून सम्बद्ध हिसाबले आदेश गर्ने कुरा प्रक्रियाका हिसाबले आदेश गर्ने कुरा त एउटा होला तर आज चाहिँ कुन तहबाट त्यो निर्देशन गयो आदेश गयो भन्ने कुरालाई अननोनमा राखिएको छ होइन आईजीपी एउटा संस्था हो प्रहरी संगठनको एउटा मेन एउटा खुम्बा हो मेरुदण्ड हो होइन तर चाहिँ अब राति सुतेको व्यक्तिलाई सुरक्षाका नाममा जेनजीबाट थ्रेड छ भनेर पक्राउ पुर्जी पनि नलगिकन होइन त्यहाँ चाहिँ निकै ठुलो वाद प्रतिवाद भएका विषयहरू पनि छन् बाहिर त कतिपय कुराहरू आएका छैनन् प्रहरीले चाहिँ आफ्नो ठाउँमा स्ट्यान्ड लिन सकेको छ कि छैन वा प्रहरी आज निरीह बनाइदिएछ यो संगठनलाई त्यसो भए
9: मैले त्यही कुरा नै भन्नु खोजिरहेको यो कि प्रहरी मात्र होइन राज्यका के अरे राज्यको एउटा सभ्यता संस्कृति विकसित हुँदा सरकारका विभिन्न अङ्गहरूले निष्पक्ष ढङ्गले काम गर्न सक्ने वातावरण बन्न सक्नुपर्छ विधि र प्रक्रियालाई मिचेर आफू कुनै किसिमको आदेश दिने र त्यसलाई पालना गराउने खालको चाहिँ नै विभागहरू भयो सरकारका संरचना अङ्गहरू भयो भने कुनै एउटा काम राम्रो उद्देश्यले हुन सक्ला तर अधिकांश कुराहरू चाहिँ गलत बन्न जान्छ त्यसैले नै दुनियाँमा कानूनहरू बनाएका हुन् अब यहाँ आदेश कहाँदेखि आयो भन्ने कुरा अर्को कुरा हो तर त्यो आदेश पनि पालना गर्नुपर्ने एउटा खालका परिस्थिति देखियो त्यो आदेश पालना गर्नको लागि तयार गरिएको जवाफले मलाई त के लाग्छ भने नेपाल प्रहरी संगठनमा एउटा प्रहरी अधिकारीलाई एउटा गलत चाहिँ नि जवाब दिन निरीह बनाइएको जस्तो महसुस भएको छ
1: तर अब चाहिँ प्रहरीको कतिपय आफ्ना विवेक पनि त होला नि होइन गुरुङ सर सो विवेक प्रयोग गर्नुपर्ने होला नि त
9: विवेक प्रहरीको मात्र होइन सबै निकायको मैले भने नि सबै निकायमा बस्ने अधिकारीहरूको निश्चित विवेक हुनुपर्छ त्यो हुनको लागि विभिन्न खालका संस्कार संस्कृति तालिमहरू दिएको हुन्छ तर के हुन्छ भने मैले भने नि राज्य संस्कार संस्कृति राम्रोसँग विकास नहुँदाखेरि शक्तिमा बस्नेले यसको दुरुपयोग गरिराख्न सक्ने स्थितिहरू छन् र शक्तिको अगाडि यस्ता निकायहरू सक्षम नबन्दाखेरि निरीह बन्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने कुराको यो पनि एउटा उदाहरण हो भन्ने खालको तर्फबाट अहिले सामाजिक सञ्जालमा छलफल भएको छ त्यो कुरा लाग्छ मलाई
1: अब यस्तो छ क्या जस्तो अब यो प्रहरी संगठनलाई चाहिँ आज आएर अलिक बढी विवादित बनाउन खोजिँदैछ कि वा चाहिँ हिजोदेखि नै यो संगठनमाथि चाहिँ यस्तै यस्तै खालका प्रवृत्ति र पात्रहरू चाहिँ दोहोरिरहे
9: अनि यो बेला बेला दोहोरिने विषयहरू हुन्, तर कतिपय अवस्थामा कतिपय अधिकारीहरूले रेजिस्ट गरेर संगठनलाई जोगाउँदै यहाँसम्म ल्याइसकेको अवस्था पनि हो, र कतिपय अधिकारीहरू जसले रेजिस्ट गर्न सकेन र यस्ता खालका आदेशहरू कार्यान्वयन गर्न जाँदाखेरि शक्ति प्रयोगको दुरुपयोग गरेको कुराहरू आउँदाखेरि विवादास्पद बनेर आफ्नो करियरबाट बाहिरिनु परेको परिस्थितिहरू पनि छन्। यो अवस्था भनेको त के भने प्रहरी अधिकारीहरूले गलत काम गर्यो भने सच्याउनु पर्ने सरकारले हो, गलत विधि प्रक्रियाले काम गर्यो भने होइन। तर अब सरकार त्यो त्यो ठाउँबाट नै अब कतिपय यस्ता खालका आदेशहरू आउँदाखेरि निरीह भएर गर्नुपर्ने बाध्य हुनुपर्ने परिस्थिति आउनु भनेको, त्यसैले मैले भने कि नेपालको एउटा राज्य संस्कार संस्कृति राज्यको सम्पूर्ण अवयवहरू निष्पक्ष ढङ्गले काम गर्न सक्ने अवस्थामा कतै नपुगेको हो, यो क्रमशः विकास हुनु धेरै अझै बाँकी छ कि भन्ने चाहिँ मलाई लागेको विषय व्यक्त गरे।
1: अब यो कुरा त कस्तो भने अब प्रहरीले आदेश कार्यान्वयन गर्यो, विवादमा चाहिँ प्रहरी आयो होइन, तपाईँले बाहिरबाट हेर्दाखेरि त प्रहरी ठुलो विवादित भयो नि त यो काण्डबाट
9: हो।
1: कसरी यो आदेशको आदेशको श्रृङ्खला चाहिँ के हुन्छ?
9: आदेशको श्रृङ्खला त अब सरकारमा बस्ने मान्छेले त्यसको एक्जिक्युटिभ पावर प्रयोग गर्न सक्ने मान्छेहरूले दिनुपर्ने भनेको चाहिँ फर्मल आदेश नै हो, तर कतिपय प्रशासनिक कुराहरूमा तत्काल फर्मल आदेश दिनु नसक्दा इन्फर्मल आदेश पनि दिन सक्छ, तर त्यो इन्फर्मल आदेश कानूनले तोकेको परिधिभित्र केन्द्रित हुनु पर्यो। कानूनले तोकेको परिधिभित्र प्रहरीले गर्नुपर्ने काम पर्छकै पर्दैन, त्यो कुरा भयो भने चाहिँ सम्बन्धित अधिकारीले चाहिँ यो ठिक हो म उसले चाहिँ सम्पादन गरेर चाहिँ यो कानुन अनुसार यसरी गरियो भन्ने भन्नुपर्ने हो। अब कानुनभित्रको तरिका तौर तरिका विधि प्रक्रियाभित्र चाहिँ बसेर गर्न नसक्ने कन्डिसनमा मैले गर्न सकिनँ भनेर भन्नु पनि पर्ने स्थिति हुन्छ। तर अहिले हेर्दाखेरि चाहिँ अब नेपाल प्रहरी संगठनलाई जुन किसिमले विकास गरिराखेको छ, जुन खालको विकास भइरहेको छ, कहिले पनि चाहिँ कानुन बमोजिम चल्ने भन्दा पनि आदेश बमोजिम चल्ने खालको बनाउँदै गइरहेको परिस्थितिहरूमा यस्ता घटनाहरू बेला बेला दोहोरिन सक्ने परिस्थितिहरू रहने नै भयो।
1: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने जस्तो अब यो आदेश चाहिँ जस्तो प्रधानमन्त्री कार्यालयबाट आए पनि गृह मन्त्रालयबाट आए पनि यो आदेश आएको कुरा चाहिँ सिधै यो अपराध अनुसन्धान महाशाखा तर्फ डाइभर्ट भयो वा चाहिँ आइजीबीलाई जानकारी नभइकन चाहिँ यो प्रक्रिया हुन सक्छ वा चाहिँ उहाँलाई जानकारी हुन्छ नै संगठनमा के हुन सक्छ? यो
9: अब यो व्यवहारमा व्यवहार कानूनमा ठ्याक्कै त्यो भन्यो, कानूनमा त कानूनले नै लेखेको हुन्छ, तर व्यवहारमा यहाँले भन्नुभएको जस्तो त्यताबाट आउने आदेशहरू सामान्यतया आइजीबी मार्फतै तल आउने हो, बीचबाट चाहिँ आउन सक्ने परिस्थितिहरू सामान्यतया हुँदैन, तर विधि प्रक्रियाहरू मिचिँदै जाँदा कहिलेकाहीँ बीचबीचबाट पनि यस्ता आदेशहरू चाहिँ कार्यान्वयन भए सम्पादन भए भन्ने गुनासोहरू बेला बेला आइरहेको छ।
1: ए भनेपछि विधि प्रक्रियाहरू मिच्ने क्रममा चाहिँ कहिलेकाहीँ यस्ता पनि हुन सक्छन् होइन, यस्ता भागा पनि छन्
9: प्रक्रिया। हजुर, विधि प्रक्रिया मिच्दा त आदेशको श्रृङ्खलाको क्वेसनै आएन त्यहाँ त, जसको सम्पर्क सम्बन्ध जोसँग बढी छ त्यसलाई चाहिँ उसको आदेश उसको स्वार्थको लागि बलको शक्तिको पावरको दुरुपयोग गरेर गलत क्रियाकलाप र गर्न सक्ने अवस्था छ, त्यसैले नै कानून बनाएको। मैले त्यही भने नि कानून बमोजिम नचलेपछि यो जहाँ पनि जान सक्ने भयो श्रृङ्खला चाहिँ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुद्धिसन
9: हस् धन्यवाद।
1: हजुर, नेपाल प्रहरीका पूर्व आइजी बुद्धि बहादुर गुरुङ आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: Budi, era ta? Lau.
1: Aha, kati ramro manga sutra. Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267 01052267।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: आज त रमाइलो
3: भयो
2: है आफू खाएर झल्दो छ हाम्रो टके
3: जाने र जाउँ न त दाइ भट्टीको रक्सीको नसा र साउनीको नसा नै छुट्टै हुन्छ
4: है आफूलाई त रक्सी खाएर गयो भने घरमा मार्छ
3: कुनले भाउजूले
4: बिहे गरेर जस्तो देख्छ कहाँको भाउजू हुनु नि
2: तपाईँको बिहे भएको छैन
4: कहाँ हुनु भएको छैन
3: झन् मजा आउँछ नि दाइ जाउँ न काल परे भट्टीको साउनीले भाउजू बनाइदिन्छ
4: होइन

0: 2013 Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-108878 र 9908887778।
4: पावर वाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141 68 67 64 98 41 68 67 64

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97437।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोपाइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140-031-429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
7: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141-7542, 98160-2661 र 010-520-542।
9: हेलो रोहिणी, के थाहा छ खबर? आज त तिमी साह्रै राम्रो देखेकी छौ त, थाहा छ म तिमीलाई कति धेरै माया गर्छु।
10: ठिक छ रोहिणी, हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ।
9: के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ?
10: ओके रोहिणी,
9: बाई।

केवल मात्रै तिम्रै त भर्छ वर्ष खडा दैवको सिफारिश हर्मोनमा हुनेछ खुसीको बारिस मेरै लागि त धरतीमा छ नौ महिनामा पाउनेछौ मायाको वारिस

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी सन्त
2: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बजे

0: हुँदा चालकको मृत्यु, सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
1: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क, विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
0: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
2: मार्बलको पाइप जलान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषय र जनसरकारका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाकातर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्दै हुनुहुन्छ। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहकातर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080/81 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुनेछ। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आर्थिक वर्ष 2082/83 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ।
0: संसदको चालू अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले भोलि असोज 16 गतेदेखि चालू अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक र सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ। अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनको लागि विशेष समिति गठन गरेको छ। अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभएको थियो। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। चालू अधिवेशनमा परराष्ट्र र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।
1: शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह रहेका छन्, जसमा 485 पुरूष र 163 महिला रहेको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। अनुमति लिनेमा अस्ट्रेलियाका 17, क्यानाडाका 16, जापानका 21, भारतका 18, अमेरिकाका 41, बेलायतका 38, स्पेनका 15, स्विटजरल्याण्डका 13, रूसियाका 57, पोल्याण्डका 19, नेपालका 20, चीनका 118 आरोही छन्। यस्तै जर्मनीका 34, फ्रान्सका 51, बेल्जियमका 7, बुल्गेरियाका 5, चेक रिपब्लिकका 16, अर्जेन्टिनाका 7 रहेको विभागले जनाएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23 करोड़ 89 लाख

0: 2,298 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: बजाङको सुरमा गाउँपालिका दुई दोगडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, अन्य दुईजना घाइते भएका छन्। आज बिहान 10 बजे दौली चौरबाट चैनपुरतर्फ छुटेको बोलेरो अनियन्त्रित भई सड़कबाट 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक बजाङको सुरमा गाउँपालिका चार बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल बजाङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको हो। पछिल्ला दिनमा गाड़ीमा आगलागीका घटना बढ़ेपछि अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सवारी साधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेकाले सबै सार्वजनिक सवारीमा उक्त नियम कड़ाईका साथ लागू गरिने बताउनुभयो। सार्वजनिक सवारीमा प्रयोग योग्य अवस्थामा रहेको अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागि उहाँको भनाइ छ। अनुगमनका क्रममा अग्नि नियन्त्रक यन्त्र लगायतका मापदण्ड पूरा नगरेका सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याउने काफ्रेले बताउनुभयो।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै गर्न लागेको महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन हुँदैछ। संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन शुरू गर्न लागेको हो। यो समूहले आगामी मंगिर 21 देखि 23 गतेको लागि महाधिवेशनको मिति तोकेको छ। सोही अनुसार असोज 20 गते पालिका, असोज 13-23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यो समूहले 77 वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत समेत पठाइसकेको जानकारी दिएको छ। देउवा पक्षीय समूह 14 महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दावी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज 36 औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइदिएछ। संयुक्त राष्ट्रसंघले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित भएदेखि विश्वभर नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ। यस वर्ष दिवसको नारा दीर्घायुको युगको दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने तय भएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख शान्ति र दीर्घायु जीवनको कामना गर्नुभएको छ। शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले ज्येष्ठ नागरिकहरू समाजका अगाध अनुभवी, ज्ञानका मूल स्तम्भ तथा परिवार, समाज र राष्ट्र निर्माणका महत्वपूर्ण योगदानकर्ता भएको बताउनु भएको छ। वहाँले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान अनुभव वैभव शिव संस्कार र सभ्यताको अमूल्य सम्पदा भएको उल्लेख गर्नुभएको छ। साथै हालै भदौ 10 गते भटिकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा विपदका कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै मन्त्री बादीले घाइते तथा प्रभावित ज्येष्ठ नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानले आफ्नो देशमा बसोबास गर्न चाहने विदेशी नागरिकका लागि विभिन्न शुल्क बढ़ाएको छ। स्थायी बसोबासको शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याइएको छ। अब स्थायी बसोबासका लागि आवेदन दिनेहरूले आमदानी, पेन्सन र जापानी भाषा सम्बन्धी नयाँ मापदण्ड पनि पूरा गर्नुपर्नेछ। प्रधानमन्त्री साने ताइकाचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तनमध्ये शुल्क वृद्धि पनि एक हो। यी परिवर्तन जापानमा तीव्र रूपमा बढ़िरहेको विदेशी जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अघि बढ़ाइएका हुन्। जुलाईमा जापानले सबै विदेशी नागरिकका लागि भिसा शुल्क 5 गुणाले बढ़ाएको थियो। जापानमा आप्रवासन अझै पनि राजनैतिक रूपमा संवेदनशील विषय हुनका साथै नियमहरू कड़ा छन्। तर वृद्ध हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै गएको छ। सन् 2025 को अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या 41,20,000 भन्दा बढ़ी पुगेको थियो। शुल्क वृद्धि हुनुअघि जापानमा स्थायी बसोबास नभएका विदेशी नागरिकले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न वा बसाई अवधि थप्न प्रत्येक पटक आवेदन दिँदा 6,000 येन शुल्क तिर्नुपर्थ्यो। अक्टोबर 1 भने 3 महिना वा त्यसभन्दा कम अवधिका लागि 10,000 येनदेखि 5 वर्ष वा त्यसभन्दा बढ़ी अवधिका लागि 75,000 येनसम्म शुल्क लाग्नेछ।
1: र अब खेल समाचार। स्विस फुटबल संघ एसएफभीले आगामी वर्ष हुने फिफा अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। जुलाईमा इन्फान्टिनोले विश्वकप र क्लब विश्वकप सहित फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि ठूलो विवाद उत्पन्न भएको थियो। त्यसपछि युरोपका धेरै प्रमुख राष्ट्रिय फुटबल संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएका छन्। यो घोषणालाई महत्वपूर्ण रूपमा हेरिएको छ किनभने इन्फान्टिनो स्विस नागरिक हुन्। साथै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको नियामक संस्था यूईएफए दुवैको मुख्यालय स्विजरल्याण्डमा रहेका छन्। इन्फान्टिनोको योजना अनुसार फिफा फरवार्ड इन्टरप्राइज पहल अन्तर्गत स्थापना गरिने एउटा कम्पनीमा निजी लगानीकर्ताले हिस्सेदारी खरिद गर्न सक्ने थिए तर प्रस्ताव विरूद्ध व्यापक विरोध भएपछि ती योजनाहरू तत्कालको लागि स्थगित गरिएका थिए। स्विस फुटबलको सर्वोच्च निकायका अध्यक्ष पीटर नाबेलले फिफाको नेतृत्वले पारदर्शिता, जवाबदेहिता र संस्थागत जिम्मेवारीका उच्चतम मापदण्ड कायम राख्ने अपेक्षा गरिएको बताएका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठक जारी। सांसदहरू समसामयिक विषयमा बोल्दै भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि 69 देशका 648 जनाले लिए अनुमति। झण्डै 24 करोड़ रोयल्टी संकलन।
1: बजाङको सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु। सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क। विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
3: परेशी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
5: रेडियो बिहानी 97.6 MHz।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका थिएन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
6: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
9: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
9: स्टुडियो हरि आर्ट सुनचादी पसल, नेलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।

0: तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।
3: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईको नाम।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने, टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 010-520-267 010-520-267।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185757।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला।
6: ल, तपाईँ पनि विदेश जानलाइस कि के हो?
7: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तलाई थाहा छैन के हो। धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: केकाजौं आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्सी बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य संघीय निजामती विधेयक संसदमा दर्ता सरकारको छ महिने कामबारे प्रतिनिधि सभामा कांग्रेसको समीक्षा बलियो सरकार किन कमजोर शासन गरिरहेको छ भन्दै प्रश्न प्रधानमन्त्री कार्यालयभित्रै नीतिगत सेटिङ भइरहेको संसदमा आरोप संक्रमणकालीन न्याय र जेन्जीका फाइल खोल्न सरकारलाई आग्रह प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै बझाङमा जीप दुर्घटना चालकको मृत्यु दुईजना घाइते अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण 9 महिला तथा बालबालिकाको ज्यान गयो दुवै तेल अभिव उडानका घाइते भारतीय क्याप्टेनलाई प्रधानमन्त्री मोदीद्वारा उच्च प्रशंसा क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्य लाभको कामना र जापानमा जारी विश्व एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पूनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित राष्ट्रिय टोलीको क्याम्प छाडेर स्वदेश फर्किए रोनाल्डो

93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन भोलि राति 12 बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। यता सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। सरकारी विधेयकका रूपमा प्रस्तुत सो विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोज 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न पर्नेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकारीलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यवसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारको 6 महिनाको कामको समीक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता आङ देम्बेले बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ भन्ने प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो, हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौं, हामीले स्थिरता खोजेका छौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन होइन। सबैभन्दा महत्वपूर्ण विषय सुशासनको सरकार खोजेका हौं कंग्रेसको भनाइ छ। नेपाली जनताबाट 5 वर्ष अकण्टक शासन चलाउन म्यान्डेट प्राप्त सरकार झिना मसिना मुद्दामा दिनदिनै अल्झिँदै जाने हो भने नेपाल र नेपालीको विकास र अग्रगमनको सपना फगत मृग तृष्णा हुने पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो हो भन्ने विषयमा प्रतिनिधि सभामा प्रतिपक्षी र सत्तापक्षी सांसदबीच सवाल जवाब भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: कतार हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
0: ल, तपाईँ विदेश जानलाइस कि के हो
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट
0: बटारिया कुरो नगर्नु होस्
4: होइन, तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
0: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी।

0: ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जीलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
7: रेडियो बिहानी 97.6 MHz।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कता होस् माइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
2: ल, त पनि विदेश जान लागिस कि के हो?
3: यहीँ बन्दै किन चाहेर है पासपोर्ट?
2: बटारिया कुरा नगर्नु मसँग।
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
2: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-40116 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: सम्पर्क नम्बर 010-520-267 010-520-267
5: रेडियो बिहानी 97.6 MHz

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
10: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
3: कता हो साइला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
3: ल त पनि विदेशमा लाइस कि के हो
4: यहीँ बन्दै किन चाहेर है पासवर्ड
3: बटारिया कुरो नगर्नु मस
4: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
4: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुनसक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने भने उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्था

एडको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँसुकै दौड़िरहेका हुन्छन्।
यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी

0: व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन, किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ। र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ़न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ, र विश्राम लिने थिए। उडेर म टाढा जाने थिए र मरुभूमिमा म बस्ने थिए। आधी र तुफानबाट म टाढा जाने थिए, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 노니. 멀리 디디바니 숨사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-6867-64 9841-6867-64
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई
2: ल। तपाईँ विदेश जानलाई इसकी के हो?
3: यही भन्दा किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
7: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
8: रेडियो बिहानी 97.6 MHz।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, धादिङ, सम्पर्क नम्बर 9851108878 र 9908887778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
3: आदरणीय श्रोताहरू, आज हामी भजन संग्रह 140 देखि 143 सम्मको खण्डहरू लिएर अध्ययन गर्दैछौ। यी भजनहरूले दुष्टताबाट सुरक्षा, परमेश्वरको न्यायको आशा, नम्र हृदय र कठिन परिस्थितिमा परमेश्वरको मार्गदर्शन खोज्ने प्रार्थनालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
2: हजुरले दिनुभएको यो जानकारीको निम्ति धेरै धेरै धन्यवाद दाई। अनि हामीले जति पनि यो अध्ययनहरू हामीले गरिरहेका छौं, आजको अध्ययनहरूको बारेमा पनि हामीलाई जानकारी तपाईँले दिनुभयो। अनि दाई, विशेष गरिकन जीवनमा कहिलेकाहीँ चाहिँ अन्याय, षड्यन्त्र र दबावहरू चाहिँ आउँछन्, तर त्यस्तो समयमा पनि परमेश्वर हाम्रो आश्रय हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कसरी अझै विश्वास गर्न सक्छौ होला
3: भाइ? भजन संग्रह 140 दाउदले दुष्ट मानिसहरूको हिंसा र षड्यन्त्रबाट बचाउन परमेश्वरसँग पुकार गर्दछन्। उनीहरूका शब्दहरू विष जस्तै छन्, तर दाउदले आफ्नो भरोसा परमेश्वरमा राख्दछन्। उनले स्वीकार गर्छन् कि परमेश्वर नै न्यायी र शक्तिशाली रक्षक हुनुहुन्छ भन्ने सत्यलाई।
2: त्यसो भए दाई, यी चार भजनहरूले चाहिँ हामीलाई सुरक्षा, पवित्रता, आश्रय र मार्गदर्शनको लागि चाहिँ परमेश्वरप्रति फर्काउन सक्छन्?
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ दुष्टता र कठिनाईको बीचमा पनि परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनको सही मार्गदर्शक हुनुहुन्छ। यो कुरालाई ध्यानमा राख्दै आउनुहोस् यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 140 देखि भजन संग्रह 143 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 140 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्ट मानिसहरूबाट छुटकाराको लागि प्रार्थना। अमित्र, हामीले भजनहरूका पुस्तकहरूबाट अध्ययन गर्दा हामी भजनहरूका त्यस्ता समूहतिर आयौं जुन अंगुरका वा केराका झुप्पा जस्तै थिए। त्यसमा तिनीहरू एक आपसमा उही झुप्पामा सम्बन्धित थिए। भजन 140 चाहिँ अगाडि 139 भजनहरूसँग कुनै सदृश्य सम्बन्ध छैन। भजन 140 अध्यायले चाहिँ आखिरी दिनको अगमबाडी दिन्छ, जब इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरूले ख्रिष्ट विरोधीलाई सामना गर्नेछन् जो झुट्टा मसी पापको मानिस हो। यो दाउदको प्रार्थना हो, उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा केही प्रकारको दबाव, चाप, संकष्टमा थिए र हामी विश्वास गर्छौं कि यो निश्चय नै पागल राजा साउलबाटको सतावट मुनि दिने थिए। अनि यो भजनसँग तपाईँ र मेरो निम्ति पनि आजकल लागू छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौ। भजन 140 एक पदमा भनिएको छ, हे परमप्रभु, खराब मानिसबाट मलाई बचाउनुहोस्। यो पदमा ख्रिष्ट विरोधीको उल्लेख छ। ऊ खराब दुष्ट मानिस भनिन्दछ, तर युहन्ना भन्छन् कि त्यहाँ धेरै ख्रिष्ट विरोधीहरू छन्। पहिलो युहन्ना 2:18 पदमा भनिएको छ, हे सना केटाकेटी हो, आखिरी घड़ी यही हो। ख्रिष्ट विरोधी आउँछ भन्ने तिनीहरूले सोच्छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौं। भजन 140 एक पदमा भनिएको छ, हे परमप्रभु खराब मानिसबाट मलाई बचाउनुहोस्। यो

रात मानिसहरूसँग सम्पर्कमा आएका हौला। दाउदको प्रार्थना यो हो कि उसलाई खराब मानिसबाट बचाइयोस्, सुरक्षा गरियोस्। यही नै सेविकैमा मेरो सधैँ प्रार्थना छ, हे परमेश्वर, मलाई खराब दुष्ट मानिसको शक्ति र प्रभाव मुनि पर्नबाट बचाउनुहोस्। आगे दुई र तीन पदमा भनिएको छ, जसले आफ्ना मनमा खराब कल्पना रच्दछन् तिनीहरू निरन्तर लड़ाईको निम्ति भेला हुन्छन्। तिनीहरूले आफ्नो जिब्रो साँपले जस्तै धारिलो पारेका छन्। तिनीहरूका ओठ मुनि साँबे साँपका विष छन्। पावले रोमी तीन अध्याय दशदेखि अठार पदमा उही तरिकामा मानव जातिको बारेमा बताउँछन्। मानिसहरूसँग विषले भरिएका जिब्राहरू छन्। ती जिब्राहरूले एरोम यानि एटम बमले जति नै विध्वंस गर्दछ, आणविक बमले जति नै विध्वंस गर्दछ, बर्बाद गर्दछ, यसले मानिसका इमान इज्जतको बर्बाद गर्दछ र उसको जीवनमा दाग कलंक लगाइदिन्छ। यो अति नै भयानक कुरो हो। आज धेरै ख्रिस्टियन भनौदाहरूसँग त्यस्ता जिब्राहरू हुन्छन्, जस्तै कि सावधान रहन धेरै नै आवश्यक छ। चार पदमा भन्छन्, हे परमेश्वर, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, अत्याचारी मानिसबाट मलाई जोगाउनुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्। यो दाउदको प्रार्थना हो र महाक्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरूले रेमडन्टहरूले पनि यो प्रार्थना गर्नेछन्। यो अनुग्रहको दिनमा ख्रिस्टियनहरूको निम्ति प्रार्थना गर्ने प्रार्थना होइन, तर महाक्लेश अवधिमा हुने र व्यवस्था मुनि रहने मानिसहरूले ईश्वरीय क्रोधको लागि र ईश्वरीय दण्डको इन्साफको निम्ति यो प्रार्थना गर्न सक्छन् र गर्नेछन्। आगे पद आठदेखि दशमा भनिएको छ, हे परमप्रभु, दुष्टरको इच्छा पूरा हुन नदिनुहोस्, त्यसको खराब युक्ति सफल नगराउनुहोस्, नत्र त तिनीहरू उच्च हुनेछन्। मलाई चारैतिर घेर्नेहरूका शिर चाहिँ तिनीहरूका आफ्नै ओठको उपद्रायले ढाकोस्। जलजलाउँदो भुङ्रो तिनीहरूमाथि ओहरी हुन्, तिनीहरू आगोमा फाली हुन्, गहिरा खाल्डामा फेरि नउठ्ने गरी तिनीहरू फाली हुन्। भजनकार दुष्ट मानिस ख्रिस्ट विरोधीको विरूद्धमा परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। मैले पहिले नै भनिसकेको छु कि यो विश्वासीले प्रार्थना गर्ने प्रार्थना होइन, बरु हामीले रोमी बाह्र अध्याय उन्नाइसदेखि एक्काइस पदमा दिइएको आदेशलाई निर्देशनलाई पछ्याउनु पर्छ, जहाँ भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दिऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। तर तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउँछौ। खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। अर्को शब्दमा तिमी आफ्नो हृदयमा कटुतालाई स्थान नदेऊ, शत्रुता बदला भावन नल्याऊ जुनले तिमीलाई विश्वासको हृदयबाट अलग गर्दछ। परमेश्वरले हरेक कुराको सम्हाल्नुहुनेछ अनि यो मेरो आफ्नो जीवनको अनुभव हो। बदला लिने काम परमेश्वरको हो, मामलालाई उहाँका सुम्पिदिनुहोस्, उहाँले उचित रूपमा सम्हाल्नुहुनेछ। आगे पद एघारमा भनिएको छ, पृथ्वीमा बगवादी स्थिर रहने छैन, अत्याचारी मानिसलाई पल्टाउन दुष्ट्याईले त्यसलाई खेर्नेछ। मित्र, यो निश्चित विजय हो यदि हामीले विश्वासको बाटोलाई त्याग्दैनौ भने। पहिले योहन्ना पाँच अध्याय चार पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। दुष्ट खराब जिब्रा स्थिर हुन वा सधैँ रहने छैनन्। झूठको अन्त्यमा पोल खुल्नेछ। शैतान शुरूदेखि नै झूठ थियो र आज धेरै मानिसहरू उसको नमूनाको पछि रहेका छन्। कुनै दिन तिनीहरू झुट्टाहरूको रूपमा प्रकट गरिनेछन्। त्यसपछि एक सौ एकचालिस अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं
दुष्टताबाट

0: खराबबाट छुटकाराको लागि प्रार्थना। यो भजन पनि दाउदले लेखेका थिए। यसले गर्नुपर्ने सरोकार चाहिँ उसको व्यक्तिगत इतिहाससँग छ। उसको प्रार्थना केही अज्ञात अनुभवबाट उठ्दछ, तर सम्भवत ऊ साउलबाट भागी हिँडेको बेला यो प्रार्थना आएथ्यो। यस भजनको लागू चाहिँ दुष्टको विरूद्ध अन्तिम संघर्षमा इसरायलका बाँकी भक्तजनहरू रेमनेन्टहरूसँग छ, तर यससँग आज हाम्रो निम्ति पनि सन्देश छ। 141:1-2 पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँमा पुकार गरेको छु, मेरो निम्ति आतुरी गर्नुहोस्। मैले तपाईँलाई पुकार गर्दा आफ्नो कान मतिर थाप्नुहोस्। मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै र मैले हात उठाउँदा बेलुकीको पली जस्तै ठहरियोस्। एकजना टिप्पणीकारले भनेका छन्, दाउद प्रार्थनासँग प्रेममा थिए। उनी महान प्रार्थनाका मानिस थिए मित्र। उसले यो तथ्यको उल्लेख गर्दछन् कि प्रार्थना धूप जस्तै मिठो छ। आज जब हामी येशु ख्रिष्टको नाउँमा प्रार्थना र स्तुति प्रशंसा गर्छौं, त्यो प्रार्थना मिठो धूप जस्तै हो जुन भेट हुने पाल यानि पवित्र वासस्थानबाट टाबरनाकलबाट हारून प्रधान पुजारीले सुनको वेदीमा धूप बाल्दाखेरि माथि जाँदथ्यो। यहाँ भजनकार भन्छन्, मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै ठहरियोस्। अमित्र, मिठो धूप हुनुलाई त्यो प्रार्थना एक परमेश्वरप्रति आज्ञाकारी जीवनद्वारा आधार दिएको हुनुपर्दछ। प्रभु येशूले अति नै स्पष्ट बनाउनुभयो कि यदि परमेश्वरले हाम्रा प्रार्थनाहरूको सुन्नु भएर उत्तर दिएको चाहन्छौ भने हामीले त्यस्तो जीवन जिउनुपर्छ जुन उहाँप्रति आज्ञाकारी हुनुपर्छ। मित्र, हामीले आफूले चाहे अनुसार मन लागे अनुसार जीवन जिएर परमेश्वरबाट हाम्रा प्रार्थनाहरूको उत्तरको आशा गर्नु अति नै ठूलो भूल हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:14-15 पदमा, तिमीहरूले मेरो नाउँमा केही माग्यो भने त्यो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मित्र, यदि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिएको चाहनुहुन्छ भने तपाईँ आज्ञाकारी बन्ने पर्छ। हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ। हाँ, तर उही समयमा हामीले त्यस्तो जीवन पनि जिउनुपर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। 3 पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। दाउद भन्छन्, हे परमेश्वर, मेरो मुख र मेरो जीवनलाई एक आपसको विरूद्ध विपरीत हुन नदिनुहोस्। अर्को शब्दमा, मुखले आत्मिक कुरा प्रभुको कुरा गर्ने, तर जीवनले चाहिँ त्यस्तो ठिक विपरीत, त्यस कामको ठिक विपरीतको संसारिक जीवन जिउन, शैतानको काम गर्ने जीवन नदिनुहोस्। अनि हामीले पनि यसरी प्रार्थना गर्न आवश्यक छ। भन्छन्, हे परम प्रभु, मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। अनि 4-5 पदमा भनिएको छ, अधर्मका काम गर्नेहरूसित र दुष्ट कामहरू गर्न मेरो हृदय कुनै खराब कुरातिर नढल्काउनुहोस् र मैले तिनीहरूका स्वादिलो भोजन खान नपरोस्। धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दया झै हुनेछ। तिनले मलाई चेतावनी दिउन्, त्यो मेरो शिरमा तेल झै हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो यो खराब दुष्ट संसारमा काम गर्दछन् र आफ्नो जीविकापार्जन गर्दछन्। त्यहाँ कुनै प्रश्न छैन कि तिनीहरू हरेक दिन दुष्ट खराबको विरूद्धमा सामना गर्दछन्। र एक भनाइ छ जुनले यसरी भन्छ, नौका वा नौ समुद्रमा हुनुपर्दछ, तर यो दयनीय कुरा हो जब समुद्र चाहिँ नौका वा नौमा हुन्छ। जब कुनै मानिस संसारमा रहन्छ र संसारले जस्तै काम व्यवहार गर्छ र पूरा हप्ताभरि शैतानको बच्चा जस्तै जिउँछ, उसले आइतबारमा स्वर्गीय पिताबाट आफ्नो प्रार्थनाको उत्तरको आशा गर्न सक्दैन। भजन संग्रह 66:18 पदले भन्छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। परमेश्वरले दुष्टहरूको प्रार्थनाको सुन्न प्रतिज्ञा गर्नुभएको छैन। त्यसको सट्टामा हामीलाई भनिएको छ याकुब 5:16 धार्मिक मानिसको निवेदनले यानि प्रार्थनाले धेरै ठूलो काम हुन सक्छ। पहिलो योहन्ना 3:22 भन्छ, औ हामी जे माग्छौ सो उहाँबाट पाउँछौ किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं र उहाँको दृष्टिमा मन पर्ने कुराहरू गर्छौं। मित्र, दाऊद चाहन्थ्यो कि परमेश्वरले उसको मुखको ओठका ढोका बन्द गर्नु भएको, उनी कुनै खराब दुष्ट कुराहरूमा आफ्ना हृदयलाई झुकाउ गर्न चाहदैनथे। मित्र, हामीले उसको नमूनालाई पछ्याउनु पर्छ। यदि सर्वशक्तिमान परमेश्वरको सामने हाम्रा प्रार्थनाहरू अति नै प्रभावशाली भएका चाहन्छौं भने भजन संग्रह 141:8-9 भनिएको छ, 141:8-9 हे मेरा परम प्रभु परमेश्वर, निश्चय मेरा आँखा चाहिँ तपाईँतिर रहन्छन्, तपाईँमा नै मैले भरोसा गरेको छु, मेरा आत्मालाई असहाय नतुल्याउनुहोस्। तिनीहरूले मेरो निम्ति थापेको पासुबाट र अधर्म काम गर्नेहरूको धरापबाट मलाई जोगाउनुहोस्। दाऊद प्रार्थना गर्छन् कि उनी दुष्टहरूको पासुमा पर्न नसकुन्। शैतानले हामीलाई हरेक समय पासुमा पार्न प्रयत्न गर्दछ र उसले सबै प्रकारका उपायहरूको प्रयोग गर्छ। अभाग्यवश हामी त्यसको धेरै फन्दा पासुहरूको बारेमा त्यति सचेत छैनौं। मेरो मित्र, दुष्टबाट बचाइनेको निम्ति प्रार्थना गरौं ताकि हाम्रा प्रार्थनाहरू प्रभावशाली प्रार्थना हुन सकोस्। मित्र, त्यसपछि हामी 142 पनि लागौं। यसको विषय हो दाउदको कष्टहरूको आरम्भ। यो कुराको याद राखौं कि यो मस्किल नामक भजन हो, यानि शिक्षा दिने भजन। यसबाट तपाईं र मेरो केही कुरा सिक्न सक्छौं। यो फेरि दाउदको महान प्रार्थना हो। उसले यो प्रार्थना कहिले र कहाँ प्रार्थना गरे? यस भजनको उपशीर्षकले यसको उत्तर दिन्छ, गुफामा भएको बेला यो प्रार्थना गरे। भजन संग्रह 142:1 भनिएको छ, उच्च स्वरमा म परम प्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परम प्रभुमा अन्तर्विन्ती गर्छु। हामीलाई भनिएको छैन कि यो समयमा उनी कुन गुफामा छिपिरहेका थिए। पहिलो समुएल 14:1 इन गेडीको गुफाको उल्लेख छ, अनि त्यहाँ अदुलामको गुफा छ जहाँ सबभन्दा पहिले दाउद साउलबाट भाग्दाखेरि त्यहाँ छिपिने गएका थिए, यानि छिपेका थिए। अनि यी दुवै गुफा छिपिन योग्यका ओडारहरू गुफाहरू थिए। मेरो विचारमा यो भजन लेख्दा दाउद यो अदुलामको ओडारमा थिए। अनि हामी जान्दछौ कि यस समयमा पहिलो समुएल 22:2 अनुसार कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 दाउद कहाँ जम्मा भए। अहिले यस समयमा उसको प्रार्थनाको सुन्नुहोस्। 2 भनिएको छ, म मेरो दुःख पुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, अर्को शब्दमा दाउले परमेश्वरको सामने आफ्नो जीवनमा र हृदयभित्र भएका हरेक कुरा राखिदिए। यही नै तरिकामा तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। दाउले भने, म मेरो दुःख पुकार उहाँका सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, तपाईँ हरेक कुरा आफ्नो परीक्षाको बारेमा भन्न सक्नुहुन्छ, आफ्नो जीवनको व्यथाहरू उहाँलाई भन्न सक्नुहुन्छ। मित्र, दाउदसँग सर्वशक्तिमान परमेश्वरसँग अद्भुत सम्बन्ध थियो र उसले आफ्ना हृदयका कुराहरू सबै बताए। मित्र, दाउद किशोर हुँदा उसलाई इसरायलको राजाको रूपमा अभिषेक गरिएका थिए। राजा साउलको महलमा त्यो पागल राजाले दाउदतिर भाला फ्याँके, उसलाई भित्तामा उन्ने हिसाबले, तर उसले निशाना गुमाए र दाउद आफ्नो जीवनको लागि भाग्नु परेको थियो। उसले गुनासो गरे कि उसलाई शिकारीले आफ्नो शिकारलाई पिछा गरे झैं शिकार जस्तै थिए, उसलाई कुनै पनि समय मारिन सकिन्थे, त्यसकारण उसले जीवन बचाउनु भाग्नु पर्यो। त्यस परिस्थितिबाट यो जवान मानिसले आफ्नो हृदयबाट परमेश्वरलाई उच्च स्वरले पुकार्छन्। अनि 3 भन्छन्, मेरो आत्मा मभित्र खिन्न हुँदा तपाईँले मेरो बाटो जान्नुहुन्छ, म हिड्ने बाटोमा तिनीहरूले मेरो निम्ति पासो लुकाइरहेका छन्। तिनीहरूले दाउलाई पासोमा हाल्न प्रयत्न गरे। दाउदले सहायताको निम्ति परमेश्वरतिर हेरे र परमेश्वरले उसलाई अगुवाई गर्नुभयो। चार पदमा भनिएको छ, मेरो दाहिने हातपट्टि आँखा फर्काएर हेर्नुहोस्, किनभने मलाई चिन्ने कोही छैन, मेरो निम्ति कहीँ शरण छैन, कोही मानिसले मेरो आत्माको वास्ता गर्दैन। मित्र, यो नै दाउदको परिस्थिति थियो, उसको स्थिति थियो जब उसले साउलको दरबार महललाई सर्वप्रथममा छोडे थिए आफ्नो जीवन बचाउनको निम्ति। तर त्यसपछि जुन हामीले देखिसकेका छौं, 400 मानिसहरू उनी कहाँ आए। उसले जान्दथ्यो कि यो सहायता सपोर्टको लागि परमेश्वर नै जवाबदेह हुनुहुन्थ्यो, उहाँले नै यो गर्नुभयो। अनि पाँच पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँको पुकार गरे, मैले भने तपाईँ मेरो शरण स्थान र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ। त्यहाँ दुई कुराहरू छन् हामीले नोट गर्नुपर्नेछ। उनी गुफामा छिपिए। यदि उनी त्यहाँ नछिपिएको भए साउले उसलाई मार्ने थिए। तर तपाईँ यो सोध्नुहोला, उसले त परमेश्वरमा भरोसा गरिरहेका थिए। हा मित्र, उसले परमेश्वरमा भरोसा गरिरहेका थिए, तर परमेश्वर चाहनुहुन्थ्यो कि उसले आफ्नो चेतनाको, आफ्नो कमन सेन्सको प्रयोग गरेको। अनि हामीलाई पनि यही परमेश्वरबाट सन्देश छ। त्यसपछि लगतै भजन 143 अध्यायतिर लागौं। यहाँ हामी देख्छौं सहायताको लागि दाउदको तत्कालिक विन्ती प्रार्थना। यो दाउदको अर्को महान भजन हो। यो सहायताको लागि तत्कालिक विन्ती हो। दाउदसँग कुनै समाधानहरू छैन र उसले आफ्नो हृदय परमेश्वर कहाँ खोल्छन्। भजन संग्रह 143 पद 1 मा भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो विन्तीमा कान थाप्नुहोस्, आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाब दिनुहोस्। दाउले उत्तरको लागि परमेश्वरको धार्मिकता र विश्वासयोग्यताको अपील गर्दछन्। के त्यही नै विश्वासले गर्नु पर्दैन जब उसले पाप गर्छ? पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौं भने उहाँ हाम्रा पापहरूको क्षमा गर्न र सम्पूर्ण अधार्मिकताहरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँ सत्यता यानी विश्वासयोग्य र धार्मिक हुनुहुन्छ। दाउद जस्तै हामी उहाँको धार्मिकता र उहाँको सत्यता विश्वासयोग्यताको आधारमा परमेश्वर कहाँ अपील गर्छौं। यो भजन अद्भुत प्रार्थना हो र यो तपाई र मेरो अनुभवमा फिट हुन सक्छ, मेल हुन सक्छ। अनि यो इस्रायल राष्ट्रको पनि विन्ती हो। यो नै तिनीहरूको आशा हो जब तिनीहरू आफ्ना दुर्दशा संकष्टको समयमा परमेश्वरबाट सहायताको लागि पुकार गर्छन् र परमेश्वरले तिनीहरूलाई निरुत्साह गर्नुहुने छैन। इस्रायलसँग व्यवहार गर्ने काम परमेश्वरले सिद्ध्याउनु भएको छैन। मिका 7:20 पदमा हामी पढ्छौं, तपाईले तादीका हाम्रा पिता पुर्खासँग गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करूणा देखाउनुहुन्छ। अनि प्रस्थान 2:24-25 पदमा हामीलाई भनिएको छ, परमेश्वरले तिनीहरूका सुस्केरा सुन्नुभयो र अब्राहम, इसहाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। किन परमेश्वरले इसरायलको त्यो अवस्था थाहा पाउनुभयो? किनभने उहाँ विश्वासयोग्य र धर्मी परमेश्वर हुनुहुन्छ। रोमीमा पाउले आज इसरायलको समस्या के हो सो बताउँछन्। रोमी 10:3 पदमा भनिएको छ, किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको अधीनतामा रहन सकेनन्। अनि यो नै अन्य जातिहरूको आज समस्या हो। तिनीहरू धर्मको निम्ति काम गरिरहेका छन्। तिनीहरू परमेश्वरलाई खुसी पार्न केही काम गर्न प्रयत्न गरिरहेका छन्। मित्र, उहाँले पहिले नै तिनीहरूको निम्ति सम्पूर्ण कुरा गरिसक्नु भएको छ। उहाँले पापको दण्ड तिर्न क्रूसमा आफ्नो पुत्रलाई मर्न पठाउनुभयो। मित्र तपाई उहाँलाई तब खुशी पार्न सक्नुहुन्छ जब उहाँले तपाईको निम्ति गर्नुभएको त्यो क्रूसको कामलाई ग्रहण गर्नुहुन्छ। रोमी 10 अध्याय 4 पदले भन्छ, किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। त्यसपछि पद 6 भनिएको छ, म मेरो हात तपाईँतिर पसार्छु, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। मित्र, त्यो जग्गा अति नै सुक्खा मरुस्थल स्थान हो, त्यहाँ खाली बालुवा मात्र छ। जब वर्षा हुन्छ, वर्षालाई त्यहाँको त्यो तातो बालुवाले माटोले पिइहाल्छ। यहाँ भजनकार भन्छन्, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। अहिले दाउदको पुकारको सुन्नुहोस्, 7 पदमा भनिएको छ, मलाई जवाब दिन चाँडो गर्नुहोस्, हे परम प्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्र त मेरो आत्मा निराश हुन्छ, नत्र त म खाडलमा पर्नेहरू झैं हुनेछु। दाउद परमेश्वरलाई भनिरहेका छन्, तपाई मेरो सहायता हुनुहुन्छ। पद 8-10 भनिएको छ, बिहान तपाईँको करुणा मलाई सुन्न लाउनुहोस्, किनकि तपाईँमा नै म भरोसा गर्छु, जुन मार्गमा मैले चल्नुपर्छ त्यो मलाई जान्न दिनुहोस्, किनकि म मेरो मन तपाईँतिर लगाउँछु। हे परम प्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, म लुक्न भनी तपाईँ कहाँ भाग्दै आउँछु, तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको आत्मा भला छ, मलाई सोझो बाटोमा दोर्याउनुहोस्। मित्र, यसले परमेश्वरमा दाउदको महान विश्वास भरोसाको प्रकट गर्दछ। उसको जीवनमा संसारमा एउटै भरोसा थियो, विश्वास थियो, त्यो परम प्रभु परमेश्वर। उसको एउटै शरण थियो, त्यो हो परम प्रभु परमेश्वर। उहाँ मात्र तिनको केवल आशा र शरण हुनुहुन्छ। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, हरेक परमेश्वरको सन्तानको दैनिक प्रार्थना हुनुपर्छ। प्रभु, हामी हरेकलाई यो ज्ञान, यो बुझ्ने मन दिउन्। प्रभु, आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि बाहिरी समस्या मात्र होइन, हाम्रो भित्री जीवन पनि परमेश्वरको नियन्त्रणमा चाहिँ हुनुपर्छ। साथै भजन संग्रह 142 चाहिँ धेरै व्यक्तिगत लाग्यो म आफैलाई चाहिँ। जब सबैले साथ छोड्छन् तब पनि परमेश्वर नै साँचो शरण स्थान चाहिँ हाम्रो हुनुहुन्छ र उहाँ नै हामीसँग चाहिँ सधैँभरि रहिरहनुहुन्छ भन्ने कुराले चाहिँ मेरो हृदयलाई एकदमै भित्रदेखि छोएको छ।
2: हो नि त भाइ, यी भजनहरूले हामीलाई बाहिरी शत्रुबाट सुरक्षा, हाम्रो बोली र हृदयको पवित्रता साथ परमेश्वरले एक्लोपनको समयमा पनि हामीलाई छोड्नुहुन्न भन्ने सत्यलाई सिकाउँछ। उहाँ हाम्रो सुरक्षित स्थान, हाम्रो आश्रय र हाम्रो बल हुनुहुन्छ भन्ने कुरालाई पटक पटक हामीलाई बताइरहेको छ।
1: साँच्चै नै भाइ, त्यसो भए आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा सुरक्षा खोज्न, हृदय शुद्ध राख्न, उहाँमा मात्र आश्रय लिन र उहाँको मार्गदर्शन चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँदछ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौ कि हामी हाम्रो डर र समस्यामा परमेश्वरलाई पुकारिरहेका छौं, कि हाम्रो हृदय र बोली शुद्ध छ, कि हामी उहाँको मार्गदर्शनमा हिँडिरहेका छौं।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, यदि तपाईँ आज दबाव, डर वा एक्लोपनमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको शरण हुनुहुन्छ, उहाँ तपाईँलाई कहिले छोड्नुहुन्न।
2: हजुर, त्यसैले आउनुहोस्, हामी उहाँमा भरोसा गरौं, उहाँको करुणामा समर्पित हौं र उहाँको आत्माको मार्गदर्शनमा जीवन बिताउ। परमेश्वरले हामी हरेकलाई सुरक्षा दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097979।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 01520267 01520267।
5: कता हो साइला यस्तो हतार हतारमा?
7: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
5: ल तपाईँ विदेश जानलाइस कि के हो?
7: यहीँ भन्द किन चाहेर हो पासपोर्ट?
5: बटारिया कुरो नगर्नु मस।
7: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: ए आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98141997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: रेडियो बिहानी 97.6 MHz।
11: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

0: राष्ट्रिय सभाका रिक्त दुवै सदस्य पद यथा शीघ्र पूर्ति गर्ने सरकारको तयारी। र थारीको निर्गत नगरपालिका दुई सिमलेमा कार्तिक छदेखि तेस्रो छ ए साइड फुटबल प्रतियोगिता विजेतालाई 70,000 रूपियाँ। अब समाचार विस्तारमा। भाद्र 10 गते भुटी कुस्ती हुँदै तिर्सुली नदीमा आएको बाढ़ीबाट प्रभावित धादीको गल्छी टेकान्तो डोजाङका 18 जना खेलाड़ीले विभिन्न संघ संस्था तथा व्यक्तिहरूको सहयोग सामग्री उपलब्ध गराएका छन्। धादी जिल्ला टेकान्तो संघको पहलमा खेलाड़ीहरूलाई ट्र्याक सुट, खेलकुद पोशाक, ब्याग, कपी, कलम लगायतका सामग्री वितरण गरिएको हो। त्यस्तै संकटा क्लब काठमाण्डु लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिले ब्यालेङ्केट, तन्ना, गलैचा, प्रेसर कुकर, टेन, स्कूल ब्याग, चप्पल लगायतका सामग्री सहयोग गरेका छन्। खेलाड़ीहरूलाई आवश्यक सामग्री खरिदका लागि संघका पदाधिकारी सदस्य तथा विभिन्न व्यक्ति र संस्थाको आर्थिक सहयोग समेत गरेका छन्। सहयोग सामग्री लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरूङ, धादिङ जिल्ला टेकान्दो संघका उपाध्यक्ष विदुर भास्कोटा र गल्छी टेकान्दो दोदाङका प्रमुख सुब्बा श्रेष्ठको रोहवरमा वितरण गरिएको हो। बाढ़ीबाट प्रभावित खेलाड़ीहरूलाई खेलकुदमा निरन्तरता दिन तथा दैनिक जीवनमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान संचालन गरिएको धादिङ जिल्ला टेकान्दो संघले जनाएको छ। धादिङका नेपाली कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित समृद्ध नेपालको आर्थिक दिग्दर्शन र समृद्ध नेपालको राजनीतिक दिग्दर्शन नामक दुई पुस्तक विमोचन गरिएको छ। जय नेपाल फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुवै पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको हो। कार्यक्रममा नेता पौडेलले राजनीतिक आन्दोलन र बहसमा अधिकार प्राप्तिका मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले राजनीतिक दलमा घोषणा पत्र तथा सरकारका प्राथमिकताका आर्थिक एजेण्डाले पर्याप्त स्थान पाउन नसकेको धारणा व्यक्त गर्नुभयो। लेखक बद्री अर्यालसँग विगत 35 वर्षदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै पौडेलले पुस्तक मार्फत आर्थिक तथा राजनीतिक विषयमा गरिएको बहस महत्वपूर्ण रहेको बताउनुभयो। समृद्ध नेपालको आर्थिक दिग्दर्शन पुस्तकमा नेपालको आर्थिक विकास, लगानी र समृद्धि सम्बन्धी विषय समेटिएका छन् भने समृद्ध नेपालको आर्थिक दिग्दर्शनमा राजनीतिक पक्षसँग सम्बन्धित विषय समावेश गरिएको छ। दुवै पुस्तकका प्रकाशक हरि पराजुली रहनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनस्टका बीच आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलिया बीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल गर्नुभएको छ। नेपाल र अस्ट्रेलिया बीच लामो समयदेखि कूटनीतिक, शैक्षिक विकास, साझेदारी र जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेष गरी शिक्षा, विकास, सहयोग, व्यापार र नेपाली समुदायको सम्बन्धले दुई देश बीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ। प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादको रूपमा लिएको नेपाल स्थित अस्ट्रेलियन दूतावासले जनाएको छ। सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुवै सदस्य पद यथाशीघ्र रूपमा पूर्ति गर्ने प्रक्रिया अघि बढ़ाउने भएको छ। बिहिबार राष्ट्रिय सभा बैठकमा उठेका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानूनी मन्त्री सुविधा गौतमले रिक्त पद पूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने जानकारी दिएकी हुन्। मन्त्री गौतमका अनुसार निर्वाचन सदस्यतर्फको रिक्त पदमा लागि निर्वाचन आयोगले प्रचलित कानून बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढ़ाइरहेको छ। त्यस्तै सरकारको सिफारिशमा राष्ट्रपति मनोनित हुने सदस्यले पदपूर्तिका लागि समावेशित योग्यता, राष्ट्रिय जीवनमा पुर्याउने योगदान र राष्ट्रिय सभाको गरिमा ध्यानमा राखेर उपयुक्त व्यक्तिको सिफारिश प्रक्रिया यथाशीघ्र टुंग्याइने उहाँले बताउनुभयो। राजनीति तथा सरकार परिवर्तनको संक्रमणकालीन अवस्थामा कारण मनोनीत सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै मन्त्री गौतमले संसदका सदस्यको पद लामो समय रिक्त राख्नु उपयुक्त नरहेको सरकार सचेत रहने बताएका छन्। आगामी दिनमा संघीय संसद निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बीच प्रभावकारी समन्वय गरी राष्ट्रिय सभापद रिक्त भएपछि पदपूर्तिका लागि आवश्यक निर्वाचन र सिफारिश प्रक्रिया समयमै अघि बढ़ाइने सरकारको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। फिजी र टुभालुमा अक्टोबर 5 र 6 हुने कार्यक्रममा मन्त्री खनालले नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले अक्टोबर 6 हुने लिडर्स प्लेनरीमा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा नेपालको जलवायु परिवर्तनको असर, जलवायु न्याय र हिमाली राष्ट्रको सरकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अपेक्षा गरिएको छ। फिजी र टुभालुको कार्यक्रमपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया जानेछन्। अस्ट्रेलिया भ्रमणका क्रममा अक्टोबर 8 विदेश मन्त्री पेनी वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल अस्ट्रेलिया सम्बन्ध द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले नेपाली दूतावास र नेपाली डायस्पोराले आयोजना गर्ने कार्यक्रम समेत सहभागिता जनाउनेछन्। मन्त्री खनाल अक्टोबर 12 नेपाल फर्कने कार्यक्रम रहेको छ। ज्येष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा महानगरपालिकाका तर्फबाट सार्वजनिक विकास विभागका प्रमुख समीक्षा निरौला, छत्रपाटी निशुल्क चिकित्साका अध्यक्ष डाक्टर मनोज मान श्रेष्ठ र सामुदायिक स्वास्थ्य परिषदका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि ज्येष्ठ नागरिकको अस्पतालमा स्वास्थ्य जाँच तथा उपचार सेवा सहज र सरल रूपमा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले रोग सहेर घरमै बस्ने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउन सक्नु कार्यक्रमको प्रभावकारिता मापन गर्ने महत्वपूर्ण धारणा रहेको बताउनुभयो। महानगरपालिकाका अनुसार हालसम्म घर घरमै पुगेर 2075 जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छ। छत्रपाटी निशुल्क चिकित्सालय मार्फत 14,543 पटक र डल्लुभ सामुदायिक स्वास्थ्य परिषद मार्फत 1,215 जनाको निशुल्क स्वास्थ्य जाँच सेवा दिएको छ। त्यस्तै 3,300 ज्येष्ठ नागरिकलाई मनोनय निमोनिया विरूद्धको खोप, 10 ज्येष्ठ नागरिक मैत्री पार्क सञ्चालन तथा 12,383 जनालाई वार्षिक 12,000 रूपियाँको दरले पोषण भत्ता उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ। नेपाली कांग्रेसको काठमाडौँ 3 प्रतिनिधि छनौट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ। प्रतिनिधि छनौट निर्वाचन मार्फत टुंग्याउनु पर्ने माग सहित बिहिबार उजुरी परेको हो। निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ। पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बदरको माग गरिएको छ। कांग्रेसको लोकतान्त्रिक धजी उडाउने कार्य गरिएको उजुरीमा उल्लेख छ। सहभागी नामको प्रक्रिया रोकी निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि चयन गर्न माग गरिएको छ।
1: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको
1: यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले हालको खुर्दा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढ़ाउने निर्णय गरेको निगमले जनाएको छ। निगमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 20 रूपियाँ 44 पैसा, डिजलमा 20 रूपियाँ 21 पैसा, मट्टीतेलमा 15 रूपियाँ 96 पैसा र हवाई इन्धनमा प्रति लिटर 18 रूपियाँ 66 पैसाले मूल्य बढ़ेर आएको छ। त्यस्तै एलएमपी ग्यासमा प्रति सिलिण्डर 81 रूपियाँ 32 पैसाले मूल्य वृद्धि भएर आएको निगमले जानकारी दिएको छ। उपभोक्तालाई तत्काल थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले हालको बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको हो। मूल्य समायोजन नगर्दा निगमलाई प्राथमिक रूपमा करिब 3.2 करोड़ 38 लाख रूपियाँ घाटा हुने जनाएको छ। इन्धनको खरिद मूल्य बढ़े पनि बिक्री मूल्य यथावत राख्दा निगममाथि थप आर्थिक भार पर्ने देखिएको छ। अब विदेशको खबर। 2 दशक भन्दा लामो युद्धका क्रममा करिब 4,500 अमेरिकी सैनिक मारिएको इराकबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता हुन थालेपछि इरान र उसका सहयोगीहरूको यसलाई आफ्नो जीतका रूपमा प्रस्तुत गरिएका छन्। इराकका इरान र उसका सहयोगीहरूको लामो समयदेखि गहिरो प्रभाव पर्दै आएको छ। इराकी सुरक्षा विज्ञहरूका अनुसार अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता गर्ने निर्णय सन् 2024 तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यालयमा तय गरिएको थियो। तर अहिले इरान विरूद्ध युद्ध चलिरहेको बेला पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशासनको फिर्ता प्रक्रिया अघि बढ़ाएको हो। विश्लेषकहरूका अनुसार गठबन्धन सेना फिर्ती भएपछि सन् इरान र उसका प्रभावशाली सहयोगीहरूको इराकमा थप प्रभावकारी विस्तार पर्ने अवसर पाउन सक्छन्। साथै इस्लामिक स्टेट लगायतका अमेरिकी विरोधी समूहहरूलाई पनि पुनः सक्रिय हुने ठाउँ मिल्न सक्ने सुरक्षा विज्ञहरूको चिन्ता छ। इराकी सुरक्षा विश्लेषक जासिम अल बहालजीले गठबन्धन सेना हट्दा इरानलाई रणनीति लाभ पुग्ने बताएका छन्। उहाँले इरान समर्थन लडाकु समूहहरूले अमेरिकी सेना फिर्तीलाई आफ्नो आन्दोलनको उपलब्धिका रूपमा प्रस्तुत गर्नुका साथै सुरक्षित तथा राजनीतिक निर्णयमा थप प्रभाव बनाउन जनाउन यो अवस्थाको उपयोग गर्न सक्ने बताएका छन्। अब खेल खबर। धादिङको एकता नगरपालिका दुई सिमलेमा तेस्रो छ स्थायी खुल्ला नकाउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जनजागरण समु समाज सिमलेको खेलकुद विभागले आयोजनामा कार्तिक 6 गतेदेखि 10 गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। सिमले विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताको विजेताले 70,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले 30,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी उत्कृष्ट गोल रक्षक सर्वाधिक गोलकर्ताको पनि पुरस्कृत गरिनेछ। सहभागी टोलीले कार्तिक 5 गते साँझ 5 बजेसम्म 6,500 रूपियाँ दर्ता शुल्क र 2,500 रूपियाँ डिपोजिट बुझाएर टीम दर्ता गर्न सक्नेछन्। दशैं तथा तिहारको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलकुदको विकास हुने युवा बीच आपसी सद्भाव सामाजिक एकता र भाइचारा बढ़ाउने सहयोग पुग्ने आयोजकको विश्वास लिएको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। बाढ़ी प्रभावित गल्छीमा 18 सिकान्त खेलाड़ी विभिन्न संघ संस्था र व्यक्तिको सहयोग। धादिङका कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित समृद्ध नेपालको आर्थिक र राजनीतिक दिग्दर्शन पुस्तक विमोचन। राष्ट्रिय सभाका रिक्त दुवै सदस्य पद यथाशीघ्र पूर्ति गर्ने सरकारको तयारी। र थादीको निर्गण नगरपालिका दुई सिमलेमा कार्तिक 6 देखि तेस्रो 6 एसआई फुटबल प्रतियोगिता हुने विजेतालाई 70,000 रूपियाँ पुरस्कार। साँझ 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 010-520-267 010-520-267।
6: कता हो साइला यस्तो हतार हतारमा?
7: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
6: ल तपाईँ विदेश जानलाई के हो?
7: यहीँ भनेदेखि जाएर हो है पासपोर्ट।
6: बटारिया कुरो नगर्नु मस।
7: होइन तँलाई थाहा छैन के हो, दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: पाँच किन थाहा नहुने नि हौ ती सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
7: त्यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
6: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
0: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
8: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
9: हेर्नु न बाबु छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
9: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङबेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
10: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यहीँ भनेदेखि जाएर हो है पासपोर्ट।
3: बटारिया कुरो नगर्नु म
4: होइन, तँलाई थाहा छैन कि के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
3: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने, सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाग्दाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1) को व्यवस्थापन मुजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्ठा अझै बढ्दै जाने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिम परेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
5: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो। सभापति रोकाईले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
3: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरु हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा छ मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
5: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मेन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
2: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालन नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा 30 सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ का विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी विकासकालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिपजी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट खाडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
0: सन्तोषी रावल। बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि गर्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन
11: इन्जिनियर कल्पना अधिकारी बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाडीको यात्रा गर्न सक्नुहुन्छ तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयास नै छौ पहिरोमा चाहिँ टु वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि त्यसमा एक पटकमा एकतर्फी गाडी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ पानी पनि त्यहाँ बगिरहेको छ ढुङ्गा माटो खसिरहेको छ त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ भित्र अब त्यो बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य सुरु हुन्छ
11: रातको समयमा सकेसम्म यात्रा नगर्न ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो निर्क्योर भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला
14: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
15: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
14: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
15: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
14: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
15: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
16: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
15: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
17: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
19: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द एमाले सांसद पद्मकुमारी अर्याल जी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ तपाईले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोटकरीमा राख्न अनुरोध गर्दछु
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइला है यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने यो पनि जो पीडामा परे जो आज पनि पीडित छन् उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ
19: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो
13: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन उद्धारको कुरा राहतको कुरा पुनस्थापना कुरा पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन कानमा काँध मिलाउन सरकारलाई साथ दिन सहयोग गर्न आफू सहभागी बन्न तयारै छ
19: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ
13: होइन एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ ध्यान आकर्षण गराउनु भएको छ सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ
19: त्यस्तो कानुन
13: आयो भने हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो कानुन भने त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानुन चाहियो अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानुन चाहियो रात उद्धारसित त निर्देशिकाले नि काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी त्यसका निम्ति कानून चाहियो विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे अहिले हामीले भनिरहेछौँ
19: अहिले पनि विशेष समिति त गठन
13: भयो जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो उद्धारको काम गर्ने हो निर्माणको काम गर्ने निकाय होइन त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
19: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ प्रतिकारको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्नु म अनुरोध गर्दछु मानिसहरू
20: संविधानमा हामी उल्लेख गरेका छौँ एन पनि छ तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन त्यहाँनिर पनि रिसोर्स छ त्यहाँनिर पनि अथोरिटी छ भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ र त्यहाँ पनि फेरि ग्याप छ यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटे कोसीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो। अझ पछि कति हराएको थाहा छैन, किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो, होइन विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदा हुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदा हुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाल्नलाई एरिया कहाँ कहाँ छ, त्यहाँ भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रतिकारको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 16 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: बाढ़ी प्रभावित क्षेत्र में मरेका पशु को व्यवस्थापन र घाइते पशु को उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि स्थान।
4: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
6: ल त पनि विदेश जानलाइस कि के हो?
7: यहीँ भन्द किन जाएर है पासपोर्ट
6: बटारिया कुरो नगर्नु मस।
7: होइन, तँलाई थाहा छैन क्या हो? धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 우리 에러다 라우.
1: 아하, 코티 라면 먹어 수트라. 까바들 라고.
0: 까바도 오노니. 멀리 니리바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
6: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।

0: दिने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: छैन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808888778
8: बुढा आज इन्टरभ्यू थियो के भयो त
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
8: होइन के भन्छ कसरी नि
9: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810